गरी नेकपा एमालेको केन्द्रीय कमिटिमा 10% सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ भने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली प्रस्ताव गरेका 29 जनाको नाम केन्द्रीय कमिटिमा प्रस्ताव गरिएको छ। गृह मन्त्रालयले 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई हाई अलर्टमा रहन कड़ा निर्देश दिनुभएको छ। यसै गरी जिल्ला सुरक्षा समितिको बैठक बसेर सेना प्रहरी र सशस्त्र प्रहरीलाई पनि तयारीको अवस्थामा साथ राख्नका लागि निर्देशन दिएको मन्त्रालयले जनाएको छ। देशैभर जारी वर्षाका कारण सृजना हुन सक्ने जोखिमबाट नागरिकको धनझनको क्षति जोगाउन सरकार उच्च सतर्कताका साथ सक्रिय भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नु अघिदेखि नै आवश्यक सावधानी अपनाउन निर्देशन दिँदै हुनुहुन्छ भने हिजो राति पनि सम्बन्धित निकायहरूलाई कड़ा निर्देशन दिइसक्नु भएको छ र सम्बन्धित मन्त्रालय र माताहतका निकायहरूलाई पनि पूर्व तयारी तथा प्रति कार्यमा जुटेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसै गरी कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सुणे भुवागले बिहिबारदेखि सम्बन्धित मन्त्रीहरूसँग विपद पूर्व तयारीको बारेमा छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सरकारको सबै मन्त्रालय र माताहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको पनि जनाएको छ। स्थानीय तहहरूलाई विपद पछिको प्रति कार्यका लागि आफ्नो स्रोत साधनको

एम्बुलेन्स र अन्य स्वास्थ्य केन्द्रहरूलाई आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्नका लागि अनुरोध गरिएको छ। तापले झुङ्गो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा हिजो दिउँसो भएको भीषण आग लागि नियन्त्रणमा आएको छ। आग लागिबाट 8 जनाको घर धनीका 10 वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने 17 घर परिवार विस्थापित भएका छन्। नेपाल रेडक्रस सोसाइटी तापले झुङ्गो सभापति इन्द्रबहादुर गुरूङका अनुसार हिजो दिउँसोको समयमा शुरू भएको आग लागि सुरक्षाकर्मी दमकल स्थानीयवासीको संयुक्त प्रयासमा बिहिबार अपरान्हको समयमा आगो नियन्त्रणमा लिएको थियो। आग लागिका कारण घर धनी 8 र डेरा गरी 9 बस्ने कुल 17 घर परिवार विस्थापित भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले बस्तीमा फैलिएको आगो अन्यत्र सल्कन नदिन र जोगाउन प्रयास गर्दा अरू केही घरहरू पूर्ण रूपमा र केही आंशिक रूपमा भत्काउनु परेको जनाएको छ। आग लागिबाट लाकपरसुङ शेर्पा त्यसै गरी भिङ लाङवा 2 वटा घर जलेका छन् भने चन्द्र प्रसाद पौडेल, याम आहोङ, घनश्याम त्यसै गरी राजु, राजेन्द्र पौडेलका 1-1 घर जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेनाका दुर्गलाल गुल्मा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोभान, सशस्त्र प्रहरी बल नेपाल नम्बर गुल्मा, 1 हेड क्वार्टर, कञ्चनजङ्घा सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा उक्त आगो नियन्त्रणमा लिएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा अत्याधिक वर्षा भइरहेकाले सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्व तयारी गर्न आग्रह गरिएको छ। मन्त्रालय अन्तर्गतका विपद व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्व सूचनाको आधारमा देशैभरका स्थानीय तहलाई पत्रचार गरी सम्भावित जोखिम न्यूनीकरण तथा पूर्व तयारीमा जुड्न आग्रह गरिएको हो। मन्त्रालयले आज 9 गतेदेखि 11 गतेसम्म अत्याधिक वर्षा भइरहेकाले र हुन सक्ने भएकाले कारण उत्पन्न हुन सक्ने विपदका सम्भावित र क्षतिका लागि उच्च सतर्कता रहन स्थानीय तहहरूलाई पनि कडा निर्देशन दिएको छ। लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजमा खतराको संकेत सुरब रातो बत्ती बनेको छ। ब्यारेजमा पानीको बहाव तीव्र बनेपछि नदी तटीयका क्षेत्रमा 56 मध्ये 20 वटा ढोका स्लिट ढोका खुलाएको छ भने कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार हिजो साँझसम्म गरिएको पछिल्लो मापनका आधारमा बहाव 1,85,130 क्युसेक पुगेको छ। पानीको बहाव अहिले स्थिर स्टेरी अवस्थामा रहेको छ भने अहिले बिहानबाट फेरि बढ़िसकेको छ। ब्यारेजमा रातो बत्ती बलियसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउने स्थानीय प्रशासनले आग्रह गरिएको छ। देशैभर जारी वर्षाका कारण सृजित सम्भावित जोखिमबाट नागरिकको जनधन जोगाउन सरकार पूर्ण रूपमा उच्च सतर्कताका साथ क्रियाशील बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा शुरू सहभागी हुनु अघि अमेरिका प्रस्थान गर्नु अघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन निर्देशन अनुसार सम्बन्धित मन्त्रालयका माताहातका निकायहरू तीव्रताका साथ पूर्व तयारी तथा प्रति कार्यमा जुटेको छ र त्यसै गरी आज पनि कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी सबैजनालाई उच्च सतर्कताका साथ परिचालन गरिएको जनाएको छ। यसै गरी गृह मन्त्रालयले 17 वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि परिपत्र गर्दै सुरक्षा निकाय र सुरक्षा समितिको बैठक बसेर सेना प्रहरी र सशस्त्र प्रहरीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ भने कृषि वन तथा पर्यटन मन्त्रालयले मनसुनजन्य जोखिमबाट बाली नाली र कृषि उपज दैनिक रूपमा विशेष मौसमहरू पनि जारी गरिएको छ भने यसै गरी प्रमुख स्थानका सम्पूर्ण जिल्लाका विद्यालयहरूलाई पनि बन्द गर्नका लागि निर्देशन दिएको छ। कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेगमा बाहेक देशको अरू ठाउँमा भारी र निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित
न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकादेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने पूर्वानुमान महासागरले जनाएको छ। निरन्तर भारी वर्षा भइरहेकाले पनि अहिले बिहानदेखिसम्म कुनै पनि नदी खोलामा ठूलो बहाव र बाढ़ी भने आएको छैन, तर पानीको बहाव बढ़न थालेको छ।

आज र भोलि जोखिम बढ़ी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरिएको छ। महाशाखाको अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै धेरै ठाउँहरूमा मुसलधारी वर्षाको सम्भावना छ। यसै गरी लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारी वर्षाको सम्भावना छ र मध्य प्रदेशको चाहिँ बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा पनि ठूलो हावाहुरी समेत चट्याङको सम्भावना रहेको महाशाखाले जानकारी गराएका छन् भने महाशाखाको अनुसार अरू ठाउँहरूमा पनि मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले अति आवश्यक बाहेक घर बाहिर ननिस्कनका लागि पनि महाशाखाले अनुरोध गरिएको छ। साझा खबरमा अब विदेशको खबर। विदेशको खबरमा उत्तरको भारतको उत्तर प्रदेश स्थित ग्रान्टर नोएडामा यमुना एक्सप्रेस वेमा चलिरहेको स्लिपर बसमा आग लागि हुँदा 9 जना यात्रुको मृत्यु भएको छ। घटनामा केही यात्रुहरू घाइते भएका छन्। झिवारी विमानस्थल नजिकै जाँदै गरेको बसमा करिब 12 बजे नियाडाबाट महतर्फ जाँदै गरेको बसमा अचानक आगो लागेको हो। बसमा करिब 30-35 जना यात्रु सवार रहेको बताएको छ। आगो लागेको थाहा पाएपछि केही यात्रु बसबाट बाहिर निस्किएर ज्यान जोगाउन सफल भएको थियो र आगो तीव्र रूपमा फैलेपछि केही यात्रु बसभित्रै जलेका छन्। आग लागिमा 9 जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। यात्रु सुनिल कुमारले प्रहरीमा दिएको उजुरीको आधारमा बसमा यात्रा गरिरहेका केही यात्रुले केबिनबाट जल्ने गन्ध आएको भन्दै चालक र परिचालकलाई जानकारी गराएका थिए। तर चालकले तत्काल बस रोकेर जाँच नगरेको उनको आरोप छ। केही समय अघि चालकको सीट नजिकैबाट आगो ठूलो लौका निस्किएको पनि उजुरीमा उल्लेख गरिएको छ। आगलागीका कारण अहिलेसम्म खुल्न सकेको छैन। जेवर किवतीले प्रहरीको घटना अनुसन्धान गरिरहेको छ र घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चासो व्यक्त गर्दै मृतकका परिवारप्रति समावेदना व्यक्त गरिएको छ भने घाइतेको उचित उपचार र पीड़ितहरूलाई आवश्यक सहयोगको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देश दिएको छ। साझा खबरमा अब खेल खबरमा विश्व एसियन गेम्स 2026 नेपाल महिला कब्बडी सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाली महिला कब्बडी टोलीका कप्तान कम्तीमा कांस्य पदक ल्याउने पक्का नै भएको छ। नेपालले समाचरणको अन्तिम खेलमा श्रीलंकालाई 34-25 हराएको छ। सम बीबाट नेपाल उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। पहिलो हाफमा नेपालले 19-13 अग्रता बनाएको नेपाल दोस्रो हाफमा 15-12 अग्रता सहित 34-25 जीत दर्ता गरेको छ। सम बीबाट नेपाल र चाइनिज ताइपिए सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो र दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपिएसँग पराजित भएको थियो। तीनमा 2 खेल जित्दै नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र नेपालले सेमी फाइनल प्रवेश गर्न शुक्रबार आज खेल्नेछ। यो टोलीले 19 एसियन गेम्समा पनि कांस्य पदक जितिसकेको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। अरणीको लोकमार्गमा पनि रातिको समयमा सवारी सञ्चालन गर्न नपाइने, प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव गुटरेस बीच भेटवार्ता। कांग्रेस महाधिवेशनमा 66 जिल्लाका 633 पालिकामा निर्वाचन सम्पन्न, 77 जिल्लाका सीडीओहरूलाई हाई अलर्टमा रहन निर्देशन। नेकपा एमालेको नेतृत्वमा 11 वर्षपछि विद्यादेवी भण्डारी पुनरागमन, स्थायी कमिटिमा 7 जना थपियो। कोशी ब्यारेजमा रातो बत्ती बलियो, पानीको बहाव 1,50,000 क्युसेक नाग्यो। र एसियाली खेलकुदमा नेपाली महिला कब्बडी टोली सेमी फाइनलमा। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 9 गते शुक्रबार, सेप्टेम्बर 25 तारीक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्दशी तिथि, इन्द्र जात्रा, विश्व फार्मासिस्ट दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिन ठूलो पानी पर्ने र बाढ़ीको जोखिम, रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी, डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै
2: प्रधानमन्त्री बालेनले केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल, एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन,
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरिद गर्न बोलपत्र आह्वान,
2: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार, रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी, पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द शुरू,
0: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब ईरानसँग खेल्ने, पुरूष कबड्डीमा सान्त्वना जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजका खबरको सबैभन्दा शुरूमा, आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसंग।
2: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला, सीआईएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद डेभिड ढकाल।
4: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुन्छ जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढ़ी वर्षा हुने, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
5: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
4: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेनगेज पनि भन्ने गर्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी, धेरै भारी वर्षाको सम्भावना
5: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ
4: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ। अनि कोशी बागमती गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखि सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू, तटीय क्षेत्रमा रहनुहुने, अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो वर्षा चाहिँ देखिन्छ।
2: 11 गतेसम्म मेघ गर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
0: बीच काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अपनाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर उप प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ। अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिइएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
2: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको कुल अवस्थाका कारण विपद प्रति कार्यका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
0: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमालेभित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति,
1: समीक्षा के कारण हो त, कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले, पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले, तर त्यसलाई अफवा बनाइयो।
2: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूआ रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भने मौसमका कारण 13 असोजभित्र सकिसक्ने गरी निर्देशन समेत दिएको नेताहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश माङ, पाँच थरमा सूर्य कुमार दाहाल, इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो,
6: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22-23 अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
2: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ। एमालेको विधानमा भने यो पदको व्यवस्था छैन। 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो। उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन रहनु भएको छ। शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो, तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्।
0: परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु, न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्रीय स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्र संघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्काप्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
2: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 4600 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
0: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
2: गत भदौ 10 गते भोटेकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत, चीनका साथै संयुक्त अरब इमिरेट्स, यूएई, सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरुवा रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
7: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौं।
0: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै वहाँले रूससँग सैन्य सहकार्य गरिरहेको, उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत वहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जीत हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे, एकजना नेतासँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं।
13: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भने ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
1: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 82 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
2: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
1: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जवाफ पनि दिइएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 ज्यानजी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक देखिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घण्टी बजाएको हो। त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गएका छन्। अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
2: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
1: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीति प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ। त
2: यो बीचमा त्यसो भएर के भयो त यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
1: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा

0: ताजा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए। तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वाग्लेलाई नै दिनुभयो। यहाँ एउटा खुल्ला सड़क जस्तो देखाइएको छ। सड़कमा प्रधानमन्त्री बालेन जस्ता देखिएका व्यक्ति दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो चिरकट हो, जसमा त्यहाँ दाडु पन्योलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वाग्ले जस्ता देखिने व्यक्तितर्फ र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यसो लेखिएको छ, लिनुस्, हातमा डाडु पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनुहोला नि।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिँदै रहनुभयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टीभित्रैबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनुभएको थियो, होइन? तर पनि चुनाव त जितेर आउनुभयो छाम दुईबाट, कसरी सम्भव भयो? अलिकति
1: केही छैन, त्यो चाहिँ के भन्दाखेरिमा त्यहाँ स्पष्ट छ, त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएथे। अनि मैले चाहिँ दुई नम्बर क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँका जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघस्याउने काम गरेको थियो।
0: 74 सालमा,
1: 74 सालकै प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना गर्ने कुराहरू भन्नुहोस्, यी थुप्रै जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू मेरो पहलकदमीबाट ती हामीले गर्यौं। र त्यस पछाडि म सांसद हटिसके पछाडि
0: 79 फेरि तपाईँले पराजित हुनु
1: हो, 79 पराजित भइसके पछाडि ती मेरा विषयवस्तुहरू मैले पटक पटक यहाँ माथि आएर सरकारसँग घचघच्याउने कामहरू गरेको थिएँ, र कति ती अधुराई थिए त्यो पूरा हुन सक्यो। जिल्ला अस्पतालको टेन्डर गराएको थिएँ म सांसद छोड्दाखेरि, त्यो टेन्डर पनि अस्ति अहिलेसम्म म यो सांसद भएर यहाँ आइसक्दाखेरि पनि त्यो चाहिँ टेन्डर हुन सकिरहेको थिएँ। जब म फेरि म सांसद भएर आइसके पछाडि त्यो अस्पतालको हस्पिटलको टेन्डर भएर अहिले अब निर्माणाधीन अवस्थामा जाँदै।
0: तपाईँले त्यतिखेर 74 सालमा राम्रो गर्नुभएको थियो भने 79मा तपाईँले हार्ने अवस्था कसरी आयो त? राम्रो गर्ने मान्छेलाई त जनताले भोट दिनुपर्ने।
1: अब नेपालको राजनीतिक परिस्थिति त्यस्तै हुन्छ, त्यो बेला चाहिँ नेकपा एमालेका विरूद्धमा, आज मात्र होइन उहिलेदेखि, सिंगल नेकपा एमालेको उम्मेद्वार हामी लडेका थियौं र अरू राजनीतिक पार्टीहरू सबै एक भएर हाम्रा विरूद्धमा लागेका थिए, त्यो गठबन्धन थियो। त्यसकारणले सबै एक भएर, सबै शक्ति एक ठाउँमा भयो भनेर भन्दाखेरिमा जनताले चाहँदा चाहँदै पनि कहिलेकाहीँ चाहिँ के भन्दाखेरिमा परिणाम उल्टो आउँछ। त्यसकारणले त्यतिखेरको अवस्था त्यस्तो भयो। यसपालि फेरि जनताले लाई हाम्रो जनताको माननीय यहाँको विकासको पक्षमा वकालत

0: मान्ने हुन सक्ने एक युवगोटी हो, त्यसलाई पठाउनुपर्छ भन्ने असामका दुई नम्बर क्षेत्रका जनताले, सोझा साझा जनताले ठान्नुभयो। कुनै कसैको लोबानीमा, कुनै कसैको अल्गोरिजममा, कुनै कसैको भ्रममा जनता हाम्रो दुई नम्बर क्षेत्रको पढ्नु भएन, त्यसकारणले जनताले मलाई जिताए।
1: अनि 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2?
0: धेरै थुप्रै छन् जनताका अभावहरू। 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस्, अछामका चाहिँ धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। हिजो हामीले 74 त्यसलाई चाहिँ टेन्डर गराएर सबै ठाउँमा अछामका पूरै पालिकाहरूमा, पूरै चाहिँ बस्तीहरूमा 91 वडामा टोलहरूमा बत्ती विस्तार गर्नुपर्छ भनेर त्यतिखेर टेन्डर भएको थियो, त्यो आज पनि पुर्याउन सकिरहेको छैन। त्यो एउटा अहिले पनि बाँकी छ। हामीले चाहिँ के भन्दाखेरिमा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर त्यतिखेर चाहिँ 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79, म सांसद छँदैखेरि, र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि यहाँ चाहिँ स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग र यो शहरी विकास मन्त्रालय, त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू, ती सबैमा हाम्रा रोकिएका फाइलहरू, रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो र अहिले चाहिँ त्यो रकम सुनिश्चित भएर टेन्डर आह्वान भएर सायद अब ठेकादार पनि नियुक्ति भइसक्यो होला जस्तो लाग्छ मलाई। अब त्यो काम पनि पूरा गर्न बाँकी छ। र त्यसका साथसाथै हाम्रो सबैभन्दा पुरानो सपना 2024 बाटो सबै यो तराईसँग जोड्ने, मैले त भन्छु त के भन्दा त्यतिखेर अछामका लागि मात्रै भनेर त्यो भनिएको थियो, कैलालीको चिस्यापानी अनि सुर्खेत हुँदै यता सुर्खेतको बाब्बेचोर जंगलघाट मंगलसेन भन्ने सड़क थियो, त्यो सड़क चाहिँ के भन्दाखेरि अछामको मंगलसेनको मात्र सड़क थिएन, त्यो चाहिँ यसो हेर्दाखेरिमा कर्णाली प्रदेशका दैलेखको माथिल्लो भाग अनि कालीकोट, हुम्ला, जुम्ला अनि मुगु, यी कर्णालीका र यो सुदूरपश्चिमको अछाम, बाजुरा, बजाङ अनि डोटीको आधा भागलाई सबैभन्दा छोटो बाटो, उपयुक्त बाटो धनगढ़ी या कैलाली जिल्लामा जानका निम्ति, तराईमा जानका निम्ति यति जिल्लालाई प्रभावित गर्ने 2024 चाहिँ पञ्चायतकालमा त्यसलाई चाहिँ के भन्दाखेरिमा हरिप्रसाद भण्डारी त्यतिखेरको सभापति हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यसलाई अगाडि बढाउनु भएको थियो। त्यो धेरै वर्षपछि म 74 सांसद भइसकेँ, त्यसलाई रणनीतिक सड़क, वैकल्पिक सड़क, वैकल्पिक राजमार्गको रूपमा पनि त्यसलाई गरियो, पछि कतिपय अवस्थामा त्यसलाई काट्ने काम पनि भयो र त्यसपछि त्यहाँ जंगलघाटको पुल निर्माण गर्ने ठेका हामीले गरेका थियौं। 2077 त्यो ठेका आह्वान गरेका थियौं, ठेकादार पनि नियुक्ति भएको थियो, त्यो चाहिँ के भन्दाखेरि अहिलेसम्म पूरा हुन सकिरहेको छैन। ठेकादार फेरि त्यो ठेका रद्द गरियो, अस्तिबाट फेरि बजेट विनियोजित भएको छ, अब यही वर्षमा चाहिँ टेन्डर गर्नुपर्छ भनेर ठेका गर्नुपर्छ र त्यो पुल निर्माण गर्नुपर्छ। त्यो पुल निर्माण गर्यो भने सबैभन्दा छोटो बाटो कर्णाली प्रदेशका माथि हिमाली जिल्ला र अछाम लगायत बाजुरा बजाङका साथीहरूलाई धनगढ़ी जानलाई, कैलाली जानलाई सबैभन्दा छोटो, यता नेपालगंज काठमाडौँ आउनलाई पनि त्यो बाटो छोटो रहन्छ भन्ने कुरा हामीले भनेका छौं र अहिले पनि हामी सरकारसँग त्यो बाटो निर्माणका लागि लागिरहेका छौं, त्यो पूरा हुन सकिरहेको छैन। अनि त्यसका साथसाथै अर्को चाहिँ विद्यालयका हकमा हाम्रा जो क्याम्पसहरू छन् तिनका भौतिक संरचना अहिले पनि अभाव छ। ग्रामीण ठाउँमा चाहिँ हाम्रा विद्यालयका भवनहरू निर्माण हुन सकिरहेका छन्। केही भवन हामीले त्यतिखेर म सांसद हुँदाखेरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग 100 विद्यालयका भवनहरू हामीले निर्माण गरेका थियौं, अहिले पनि ती चाहिँ भवनहरू अगाडि बढ्न के अरे कतिपय भवनहरू जीर्ण अवस्था छ। आज विद्यार्थीहरू चाहिँ के भन्दाखेरिमा पानी आयो भने स्कूल बिदा दिनुपर्ने अवस्था छ, अनि धेरै चर्को घाम लाग्यो भनेपछिमा रुखको छहारीमा गएर पढ्नुपर्ने स्थिति त्यहाँको अवस्था छ। ती भौतिक संरचनाहरू निर्माण गर्नु बाँकी नै छ। अर्को महत्वपूर्ण हामीले म सांसद हुँदाखेरिमा सीटीबीटीको आंगिक कलेज बहुप्राविधिक मगरसेन बहुप्राविधिक शिक्षाले हामीले थालनी गर्यौं, त्यसका भौतिक संरचनाहरू निर्माण गर्नुपर्न अझ पनि छ। म सांसद हुँदाखेरिमा 5 करोड़ बराबरको एउटा चाहिँ भवनहरूको लागि टेन्डर गराइएको थियो र त्यो भवन मात्रै छ, त्योभन्दा पछि अरू भवन हुन सकेन। अस्ति म सांसद भइसकेपछि एउटा भवनको फेरि चाहिँ टेन्डर बनाउने कामहरू भएको छ, ती पनि अधुरै छन्, ती पनि पूरा गर्नुपर्ने स्थिति छ। त्यसका साथसाथै हाम्रो अहिले पनि त्यहाँ बेरोजगारी समस्या धेरै छ। सरकारलाई मेरो गम्भीर रूपमा ध्यान आकर्षण मैले अस्ति पनि गराएको छु, भनेको छु, हाम्रो चाहिँ के भन्दा धारमा युवाहरू आज पनि भारत पलाइन्छन्। हिजो यो सरकारलाई मैले त अस्ति पनि भने, हिजो चाहिँ हामी युवामा युवाहरू विदेश भएका छन्, तिनलाई गल्ली गल्लीमा गएर स्टिकर टाँसेर हामी नेपालमा ल्याउँछु भनेर त्यो जनताको मत लिएको सरकारले आज चाहिँ कति युवा हामी विदेशबाट यहाँ ल्याउने काम भयो भनेर प्रश्न जनताले र मैले पनि जनताको प्रश्न, युवाको प्रश्न यो सरकारलाई गरिरहेको छु। र मेरो चाहना छ हाम्रा असमका युवाहरू तमाम असममै बसेर रोजगारी पाउन सक्ने खालको राज्यले त्यो व्यवस्थापन गरोस् भन्ने हाम्रो भावना छ। त्यही हिसाबले अहिले पनि हामी त्यहाँको जनताको, असमको 2 नम्बर निर्वाचन क्षेत्रका जनताको भावना अभावहरू अहिले पनि छन्। ती अभावका बारेमा सरकारसँग मेरो चाहिँ त्यहाँको जनताको नासो सरकारलाई पटक पटक विभिन्न समयमा मैले घचघच्याइरहेको छु, चाहे संसदमा बोलेर चाहे मन्त्रालयमा गएर ध्यान आकर्षण गराएर।
1: दोस्रो पटक निर्वाचित भएर आउँदै गर्दाखेरि अब कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्ने छ?
0: होइन, त्यहाँ दुईटै कुरा, अब कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि, चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको, अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर त्यसको लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेका थिए मैले, र त्यस पक्षमा म दृढै छु।
1: अहिलेसम्म संसदमा कतिपल्ट आफ्नो विचार राखिसके जस्तो लाग्छ? के छ?
0: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ, त्यो यहाँहरूले पनि हेर्दा
1: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
0: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, अनि चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू सायद बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा। अनि
1: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
0: होइन, त्यस्तो खालको चाहिँ छलफल सम्वाद त्यति भएको छैन।
1: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
0: होइन, अब मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा, असममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
1: तर सँगै बसेर
0: बसेर यो योजनालाई यसरी अगाडि बढाएर लैजाने कि यो गरेर अगाडि जाने कि भन्ने कुराहरू हुन सकेका छैन।
1: त्यो हुन आवश्यक छ कि छैन?
0: हुन आवश्यक छ। मैले चाहिँ अब विशेष गरिकन अहिलेको सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई म सांसद जितेर आइसके पछाडि मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। विशेष गरिकन म सत्ता भएको पार्टीका प्रतिद्वन्दी हो, मेरो प्रतिस्पर्धीसँग सहकार्य गरेर जाने र गएर 2 नम्बर क्षेत्रको विकासका निम्ति त्यसले बढी राम्रो होला भन्ने तरिकाले मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। अब त्योभन्दा
1: दोस्रो पटक गर्नु?
0: मैले गरिन, दोस्रो पटक गरिन, अनि त्यही हो।
1: अहिले कहीँ कहिले कहीँ अकल झुकल यसो जम्काभेट
0: त्यो पनि भया छैन। नेपाली काँग्रेसका उम्मेद्वार मेरो प्रतिस्पर्धी उहाँसँग चाहिँ यसो भेटघाट भयो, त्यो पछाडि पनि हलो हाई यो काठमाडौँमै कुनै ठाउँमा होइन, अनि के छ कस्तो छ भला सुखारी त्यो भेटघाट भएर त्यो हुन सक्यो दुईचोटि कतिचोटि भएको छ, तर विकास निर्माणका सन्दर्भमा त्यो भएको छैन।
1: भूपदेवजीसँग चाहिँ तपाईँको कुरा भएन?
0: भएन, मैले चाहिँ फोन गरेँ, उहाँले उठाउनु भएन, अनि त्यो फोन नउठाइसके पछाडि त्योभन्दा पछि मैले फोन गरेन, उहाँले पनि त्यो फोन रिप्लाई गर्नु भएन। अब के कारणले हो, अब सत्तामा भएको कारणले यिनले चाहिँ मलाई चाहिँ सत्ता यो विकास निर्माणका लागि गुहार छन् होला भन्छन् होला भन्ने हो कि के हो त्यो मैले बुझ्न सकेँ।
1: त्यो भारेका र जितेकाको बीचमा राम्रो सम्बन्ध हुँदा क्षेत्र नम्बर दुई अछामका जनतालाई के फाइदा हुन्छ? राम्रो सम्बन्ध भएर तपाईँहरू समन्वय गर्दै अगाडि
0: राम्रो, त्यो त चाहिँ के भन्दाखेरि विकास निर्माणका लागि सबैभन्दा उपयुक्त बाटो त्यही हो। हामीले चुनाव त आफ्ना विचारहरू लियौं लड्यौं, तर हाम्रो चाहिँ के भन्दाखेरिमा साझा एजेण्डा भनेको नै दुई नम्बर क्षेत्रको समग्र विकास हो, त्यहाँको जनताको जीवन स्तरलाई माथि उगास्ने हो। चाहे जोसुकै पार्टीबाट लडे पनि आफ्नो आफ्ना मुद्दाहरू आफ्नो तरिकाले आफ्नो ढंगले आफ्नो उसबाट चाहिँ प्रस्तुत गरे पनि एउटै बिन्दु के हो त भन्दाखेरि दुई नम्बर क्षेत्रको समग्र विकास र त्यहाँको जनताको जीवन स्तरलाई माथि उठाउने।
1: भनेपछि अर्को एउटा कोशिश चाहिँ तपाईँ गर्नुहुन्छ फेरि संवादको लागि कि अथवा अब फेरि रिसा खिच्नै गरेर अगाडि बढ्ने जनताहरू त दुखी होला नि फेरि?
0: मलाई त्यस्तो छैन, म चाहिँ अहिले पनि सबै साथीभाइहरू हामी मिलौं दुई नम्बर क्षेत्रको विकास गरौं, मेरो चाहना त्यही हो। अहिले पनि म चाहिँ संवाद गर्न संवाद त्यस्तो ठूलो चाहिँ अन्तर्द्वन्द धेरै धेरै संवादै नगर्ने पुरै नगर्ने खालको पनि स्थिति होइन। उहाँहरूको आफ्नो चाहिँ के भन्दाखेरि व्यस्तता होला, मेरो पनि आफ्नो व्यस्तता, हाम्रो बसाई एक ठाउँमा छैन, कोही पूर्व छ कोही पश्चिमको बसाई छ, यहाँ काठमाडौँमा पनि
1: कुनै दिन भेट्नु भयो भने
0: भेट भयो भने त राम्रो, यो विकासका निम्ति तपाईँ हामीहरू अगाडि बढौं, मैले गर्नुपर्ने मलाई सुझाव दिनुहोस्, मैले कहाँ भन्नुपर्छ, मैले भन्नुपर्दाखेरि तपाईँ हामीहरू सत्ता पक्षको अब जस्तै मेरो राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेरो प्रतिद्वन्दीको रूपमा उठ्नुभएका हाम्रो शाहजी हुनुहुन्छ
1: भूपदेव,
0: उहाँलाई चाहिँ भन्छु ल हिँडौँ तपाईँ हामीहरूसँगै जाउँ, तपाईँको सरकार छ, तपाईँ भन्नुहोस् प्रधानमन्त्री तपाईँको हुनुहुन्छ, मन्त्री तपाईँको हुनुहुन्छ, ल जाउँ न त दुई भाइ गएर चाहिँ हाम्रो दुई नम्बर क्षेत्रका यी विकासका कामहरूलाई मैले चाहिँ आफ्नो लेटर प्याडमा त्यहाँ दुई नम्बर क्षेत्रको शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी पर्यटन जस्ता विषयवस्तुहरूलाई चाहिँ त्यहाँ मैले पेश गरेका छु, ती सम्बन्धित मन्त्रीलाई तपाईँले भनिदिनुहोस्। मैले अस्ति फर्स्टमा फोन गर्नको कारण पनि त्यही थियो, मैले ती लेटर प्याडहरू त्यहाँमा लेख्छु त्यहाँका योजनाहरू के छन् यी छन् र तपाईँहरू म गएर अर्थमन्त्रीलाई भन्नुपर्ने या प्रधानमन्त्रीलाई भन्नुपर्ने, अरू अब शिक्षा क्षेत्रको छ भने शिक्षा मन्त्रीलाई भन्नुपर्ने, स्वास्थ्यको छ भने स्वास्थ्य मन्त्रीलाई भनौँ, दुई भाइसँगै गएर गयो भने मेरोभन्दा तपाईँले भयो भने त अनि तपाईँका मन्त्रीहरूले ए ठिक छ नि त हामीले गर्नुपर्छ, हाम्रो पार्टीको उम्मेद्वार पनि त्यतिखेर त उहाँ चाहिँ के भन्दाखेरिमा पार्टीको महामन्त्री पनि हुनुहुन्थ्यो हो, महामन्त्रीले आउनुभएको छ दुई नम्बरको विकास गर्नुपर्छ है भन्ने खालको पढ्ला भनेर मैले फोन गरेको थिएँ।
1: त्यसको कोसिस त अझ तपाईँ गरि नै राख्नुहुन्छ?
0: फेरि गर्छु म, मेरो तर्फबाट त मेरो धर्म नै हो, मेरो के भन्दाखेरि दुई नम्बर क्षेत्रको विकासका निम्ति मैले हरेकसँग जो जोसँग पनि सम्बन्धै गर्न म तयारै छु।
1: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिसहरू?
0: परिवर्तन त मैले अब परिवर्तन त अब एउटा त चाहिँ पहिला हामी संसद भवनभित्र छिर्दाखेरि 74 यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
1: बानेश्वरमा
0: हाम्रो चाहिँ भवन थियो, त्यो भवनको अभाव मैले
1: सिंहदरबारभित्र छिर्दाखेरि
0: पाएँ। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा जो सञ्चालन गर्ने जो कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। एउटा बहु उसमा चाहिँ के भन्दाखेरिमा हलमा हल छ, त्यो हलमा चाहिँ एउटा सभा सञ्चालन भएको छ, त्यहाँ चाहिँ के भन्दाखेरिमा दीर्घदर्शामा चाहिँ दर्शकहरूले हेर्ने ठाउँ पनि छैन, कर्मचारी मन्त्रालयका सचिवहरू जुन सम्बन्धित मन्त्रालयका सन्दर्भमा काहीँ छलफल हुन्छ त्यसको विधेयकमाथिको छलफल हुन्छ भने मन्त्रीले त्यहाँका कर्मचारीले एक साइडमा आएर सांसदले उठाएका प्रश्नहरू लेख्ने र उसको चाहिँ के भन्दाखेरिमा भोलि मन्त्रालयले जवाफ दिनुपर्दाखेरिमा सोच विचार गरेर दिनुपर्ने थियो, त्यो पनि अभाव देखियो.
1: अब नयाँ नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला.
0: त्यो होला, त्यो हेरौँ. मैले पाएको भिन्नता के अहिले
1: एउटा भौगोलिक जस अब एउटा बैठक कक्षको हिसाब भयो, अरू व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखियो?
0: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ. अब संसदीय अभ्यासहरू, संसदीय परम्परा र संसदीय

0: नासामा छ तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
1: मैले थोरै पाएको छु,
0: संख्यात्मक रूपमा
1: लगभग त्यही 10-12 जना
0: पुरानो साथीहरू भेटिने
1: हो।
0: अनि तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
1: त्यस्तो छैन।
0: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
1: होइन, अब एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अब चाहिँ यो अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। अहिले यो पछिल्लो चरणमा चाहिँ इआइए भन्ने छ, होइन, त्यो इआइएका तर्फबाट यो च्याट जिपिटीलाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
0: तपाईँले त कतिको चलाउनुहुन्छ?
1: मैले चलाउनु, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो, तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
0: एआई चलाउन नजानेर कि अथवा तपाईँको रुचि नै छैन देशमा?
1: त्यसमा मेरो हेर्छु म, त्यो च्याट जिपिटी पनि म हेर्छु, होइन हेर्छु, तर चाहिँ अब उसका चाहिँ शब्द र मेरो चाहिँ त्यहाँको भूगोलको शब्दावली, मेरो भूगोलको अवस्था र च्याट जिपिटीको अवस्था चाहिँ के भन्दाखेरिमा उसले विश्लेषण गरेको र मेरो त्यहाँको विश्लेषण अलि एउटै खालको मिल्दैन कि। उसको चाहिँ विराट खालको हुन्छ, मेरो चाहिँ के भन्दाखेरि तल्लो लेभलको, तलको ग्रास रुटको अवस्था के हो त्यो चाहिँ मैले त्यहाँ नजिकबाट देखेको छु।
0: भनेको कोसिस चाहिँ गर्नुभयो यसको?
1: होइन, कोसिस होइन, मैले हेर्छु, त्यसलाई पनि हेर्छु के छ त कस्तो छ यो च्याट जिपिटीको चाहिँ लाई हेरेर कतिको ठिक हुन्छ भन्ने कुराहरू त्यसलाई पनि हेर्छु, तर चाहिँ त्यो हुबहु त्यसलाई चाहिँ लिएर मैले चाहिँ बोल्दिनँ सदनमा।
0: अनि अहिले एका नयाँ होस् अथवा नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू, अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ? यो चाहिँ असाध्यै राम्रो लाग्छ।
1: होइन, अहिले अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरिमा केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू सत्तापक्षमा लोकतन्त्र, संविधानको रक्षा, राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
0: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
1: हाम्रो कुरा
0: गरौं जस्तो
1: केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, अनि यो यो संविधानलाई जोगाउनु पर्यो, अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
0: बैठकै प्रतिपक्षका सांसदको बीचमा भयो भने त्यहाँ त
1: सत्तापक्षका पनि कतिपय राम्रा मान्छे छन्, देशको माया भएका, देशलाई बनाऊ भन्ने भावना उटुटी भएका मान्नेहरू हुनुहुन्छ। अब केही त अब नहोला, त्यो आफ्नो ठाउँमा छ, त्यो पाएको छु मैले।
0: अनि तपाईँले यसरी अनुभव लिँदै गर्दाखेरि सुरुमा जितेर आउँदाखेरि यसपालि चाहिँ प्रतिनिधि सभा यस्तो हुनुपर्छ भन्ने एउटा परिकल्पना सपना थियो होला नि त, त्यसको कति प्रतिशत जति पाउनुभयो, अझै कति बाँकी छ पाउनु?
1: सुन्नु न, मेरो सपना त म चाहिँ चुनावमा गइरहँदाखेरिमा नेकपा एमालेको बहुमत आउँछ, नेकपा एमालेको बहुमत आएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने र लोकतन्त्रलाई अझ धन सुदृढ गर्ने, केही संविधानमा कार्यान्वयन गर्ने सन्दर्भमा केही त्रुटिहरू छ त्यसलाई संशोधन गरेर अगाडि जानुपर्छ, र त्यस्तो भयो भनेमा जो नेपाली जनताका सपनाहरू छन् ती पूरा हुन्छन् भन्ने उद्देश्यले चुनावमा लडिएको, तर परिणाम सोचे जस्तो भएन,
0: उल्टो
1: परिणाम त उल्टो आयो नि त। त्यो उल्टो आइरहँदाखेरिमा मैले सोचेको के थिएँ भन्दाखेरि नि, संसदमा जाने हो, संसदमा चाहिँ अब लोकतन्त्रको पक्षमा र यो जनताको पक्षमा कानून निर्माण गर्ने र त्यस पछाडि विकास निर्माणका सन्दर्भमा चाहिँ

0: सरकारलाई घचघच्याउने र आफ्ना त्यो गर्ने र त मैले फेरि चाहिँ के भन्दाखेरिमा आश मारेको छैन. म पनि एउटा चाहिँ यो सत्ता पक्ष अर्को पार्टीको भए पनि त्यो क्षेत्रको जनताको जनप्रतिनिधि हुँ. मेरो भनाई मेरो विषय सरकारले जोसुकै पार्टीको होस् दुई नम्बर क्षेत्रको अभावहरूका बारेमा मेरो मसँग सोधेर त्यहाँका जनताको भावनासँग सोधेर यिनले गर्छन् भन्ने मेरो चाहिँ मान्यता हो. त्यो मान्यता अहिलेमा अहिले पनि छ भोलि पनि रहन्छ. म चाहिँ त्यही छ मेरो
1: कानून छ अलिक छिटो भने जस्तो लागिरहेछ होला अहिले तपाईँलाई
0: होइन कानून चाहिँ
1: किनकि अब झन्डै दुई तिहाई भइसकेपछि त बाधा अड्छन् विगतको जस्तो त खासै नदेखि
0: विगतको जस्तो चाहिँ विगत अब अर्को पार्टीसँग
1: तालमेल
0: बन्नु पर्थ्यो र कतिपय पार्टीका चाहिँ भावना हाम्रा विचारहरू फरक फरक सिद्धान्तमा फरक फरक विचारका मिलेर चाहिँ बनेको सरकारमा चाहिँ त्यति छिटो छरितो काम हुँदैन. तर अहिलेको सरकारले पनि जो हामीले सोचेका छौँ दुई त्यहु बहुमतको सरकार छ यसले जसरी रफ्तारमा अगाडि बढ्नु पर्थ्यो त्यो त्यति बढेको मलाई आभास भएको छैन.
1: अनि अब अहिले त संसद एकातिर भयो संसदीय समितिहरू पनि भयो र अब सत्तापक्षकै सांसदको बहुमत हुँदाखेरि अरू सांसद अथवा अरू राजनैतिक दलको सांसदले बैठकमा उपस्थित हुँदै गर्दाखेरि विचार राख्दै गर्दाखेरि अथवा संसदीय समितिमा भाग लिँदै गर्दाखेरि त्यस्तो केही हीनताबोध त्यस्तो केही तपाईँहरूले गर्नु परेको छ?
0: होइन त्यस्तो छैन.
1: हीनताबोध यस अर्थमा कि जस्तो आखिर हामीले बोले पनि नबोले पनि सबै उनीहरूकै पुग्ने हो संख्यात्मक हिसाबले भन्ने त्यस्तो खालको कतै मनोवैज्ञानिक रूपमा हुन्छ कि हुँदैन?
0: अब म भएको म एउटा सार्वजनिक लेखा समितिमा छु है. सार्वजनिक लेखा समितिमा छलफल चलाइरहँदाखेरिमा त्यस्तो खालको अनुभूति भएको छैन. सार्वजनिक लेखा समितिमा हामीले सत्तापक्ष प्रतिपक्षको त्यस्तो अनुभूति भएको छैन. जे छ त्यो
1: राम्रो कामको लागि राम्रै छ सम्बन्ध राम्रै भइरहेको छ भन्ने लाग्छ तपाईँलाई.
0: तर मलाई चाहिँ अरू कतिपय चाहिँ विधेयकहरू संसदमा राज्य व्यवस्था समिति भयो अरू मन्त्रालय अन्तर्गतका चाहिँ कानूनहरू विधेयकहरू ल्याइरहँदाखेरिमा त्यसमा संशोधन हालिरहँदाखेरि त्यो ती समितिहरूमा चाहिँ के भन्दाखेरिमा सत्तापक्षले सरकारले ल्याएको जे विषय छ त्यसलाई प्राय एकदमै जस्ताको तस्तै हाल्ने र संशोधनलाई प्राय जसो चाहिँ के भन्दाखेरिमा त्यसलाई राम्रै विषय छ भने पनि त्यसलाई इन्कार गरेको अवस्था देखिन्छ. तर वास्तविक त्यस्तो होइन. कानून बनाउँदाखेरिमा समितिमा आइसके पछाडि बुदागत छलफलका लागि आउने हो भने प्रतिपक्षका कुनै सांसदले राम्रो विषय राखिया छ भने पनि त्यसलाई सरकारले त्यसलाई त्यो समितिले ग्रहण गरेर जानुपर्छ भन्ने छ. र अहिले बीचमा एकचोटि त्यस्तो भएको थियो र अहिले पछिल्लो चरणमा त्यसलाई सुधार गरेर जानुपर्छ भन्नेमा हामी छौं हामी लागिरहेका छौं.
1: कुराकानीको लागि संवादको लागि यहाँलाई धेरै धन्यवाद छ.
0: धन्यवाद. तपाईँले पनि यो लोकप्रिय यो रेडियो मार्फत मेरा विचारहरू मेरा अनुभवहरू मेरा चाहिँ भनाइहरूलाई आम नेपाली जनता श्रोता बीचमा राख्ने अवसर दिनुभयो. यसका निम्ति फेरि पनि तपाईँको यो परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीसँग कुराकानी गर्यौं. विकास निर्माण र कानून निर्माणको सन्दर्भमा अघिल्लो कार्यकालको अनुभव र दोस्रो कार्यकालको लागि संसदमा प्रवेश गर्दै गर्दा खेरिका अनुभव अनुभूतिहरू सुधार गर्नुपर्ने पाटो र पक्षहरू र एमालेभित्र पछिल्लो समय देखिएको भनिएको विवाद र यसले एउटा आकार लिँदै गर्दाखेरिका आरोह अवरोहको बारेमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं. हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ. तपाईँसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्ति। हामीले हरेक अवस्थामा चाहिँ हिँड्नुपर्छ भन्ने सन्देश चाहिँ दिने रहेछ, होइन त?
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि परमेश्वरको सहायता भएकोले हामी बचाइएका छौं। त्यसैले हाम्रो उद्धार हाम्रो शक्तिमा होइन, परमेश्वरको कृपामा निर्भर छ। यो वास्तविक सत्यलाई यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौँ।
1: यसले त जीवनमा आउने खतराहरूको बीचमा पनि परमेश्वर नै हाम्रो सुरक्षा हुनुहुन्छ भन्ने कुरा पनि स्पष्ट गर्दछ जस्तो मलाई लाग्छ।
2: ठिक त्यही कुरा हो भाइ। परमप्रभुमाथि भरोसा गर्नेहरू सियोन पर्वत झैं अटल हुन्छन्। उनीहरू कहिल्यै डगमगाउँदैनन्। परमेश्वरले आफ्ना जनहरूलाई चारैतिर घेराबन्दी गरेर सुरक्षा दिनुहुन्छ र हामी कुनै खतरादेखि डराउनु पर्दैन।
1: त्यसो भए दाई, यी सबै भजनहरूले चाहिँ हामीलाई विनम्रता, भरोसा, उद्धारको आशा, पारिवारिक आशिष र पश्चतापी हृदय चाहिँ सिकाउँछ जस्तो मलाई लाग्दैछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हामी जति कमजोर भए पनि परमेश्वर हाम्रो सहारा हुनुहुन्छ। उहाँले नम्रलाई उठाउनुहुन्छ, दुखीलाई सान्त्वना दिनुहुन्छ र पापीलाई क्षमा गर्नुहुन्छ। यी कुराहरूलाई मनमा राख्दै आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 123 130 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, सबभन्दा पहिले भजन संग्रह 123 125 अध्यायसम्मबाट समिष्ट रूपमा हेर्नेछौ, जहाँ हामी देख्छौ यात्रीले मन्दिरको देख्छ, त्यसपछि सियोन पर्वतको देख्छ र अन्तिममा यरुसलेमको सुरक्षामा उभिन्छ। यी भजनहरू पनि तीर्थयात्री भजनहरूको भाग हो र यसले ती तीन भजनहरूको सानो झुप्पाको रचना गर्दछ जुनले एउटै कथाको बताउँछ। भजन 123 आशाको आँखा भनिएको छ किनभने मन्दिर दृश्यमा आउँछ र इस्रायलका सन्तानहरू आफ्ना आँखाहरू परमेश्वर कहाँ आशामा फर्काउँछन्। मन्दिर परमेश्वर कहाँ पुग्ने साधन वा माध्यम थियो। भजन संग्रह 123 एक पदमा भनिएको छ, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने तपाईँतिर म आफ्नो आँखा उचाल्छु। जसरी यहाँ भनिएको छ, भजनकारले यो स्पष्ट बनाइरहेका छन् कि परमेश्वर मन्दिरमा सीमित हुनुहुन्न, उहाँ यरुसलेममा बाकसमा हुनुहुन्न। आलोचकहरू गलतमा छन् जब तिनीहरू भन्छन् कि इसरायलले यहोवा परमेश्वरलाई स्थानीय ईश्वरको रूपमा विचार गर्थे, जो तिनीहरूका यरुसलेमको सानो मन्दिरमा बस्दथ्यो। भजनकारले अति नै पर्याप्त रूपमा स्पष्ट बनाइरहेका छन् कि इसरायलले त्यस्ता कुराहरूमा विश्वास गरेनन्। भजनकार उहाँलाई यसरी सम्बोधन गर्छन्, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने यात्री, तीर्थयात्री मन्दिरको दृश्य भित्र आउँछन्, तर यसले उसलाई आफ्नो आँखा परमेश्वर कहाँ स्वर्गीयमा उठाउन बाध्य गर्छ। यो थाहा पाउँदै कि परमेश्वर स्वर्गीयमा बस्नुहुन्छ, मन्दिर चाहिँ खालि परमेश्वर कहाँ पुग्ने एक माध्यम मात्र थियो। आगे पद्धतिमा भनिएको छ, जसरी नोकरहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्दछन् र नोकरनीका आँखाले आफ्नो मालिकनीको हाततिर हेर्दछन्, त्यसरी नै जबसम्म उहाँले हामी माथि कृपा गर्नुहुन्न तबसम्म हाम्रा आँखाले त परमप्रभु परमेश्वरतिर हेर्दछन्। मित्र, जब तपाईँ कसैको निम्ति काम गरिरहनु भएको हुन्छ, तपाईँ घड़ी हेर्नुहुन्छ र आफ्नो मालिकलाई हेर्नुहुन्छ, अनि जब मालिकले तपाईँले हेरिरहेको बेला तपाईँले निश्चय नै बिना चलाकी बिना आलस काम गर्नुहुन्छ। मित्र, हामी कतिजना त्यस्तो जीवनयापन गरिरहेका छौं, यो मान्दै कि परमेश्वरले हामीलाई हेरिरहनु भएको छ। हामीत्र यो कुराको याद राखौं कि परमेश्वर हामीलाई हेरिरहनु भएको छ, हामी सधैँ उहाँको नजरमा हुन्छौं। अनि तीन पदमा भनिएको छ, हामीमाथि कृपा गर्नुहोस् हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस् किनकि हामीलाई साह्रै हेला भएको छ। यी परमेश्वरका सन्तानहरू विश्वमा तिरस्कृत घृणित भएका छन्, हेला भएका छन् र अहिले तिनीहरू यरुसलेममा आइरहेका छन्। तिनीहरू कृपाको माग गरिरहेका छन्। यो कुराको थाहा पाउँदै तिनीहरू पापीहरू हुन् र तिनीहरूलाई परमेश्वरको अनुग्रहको आवश्यक छ। चार पदमा भन्छन्, सुखमा बस्नेहरूका गिल्लाले र अहंकारीहरूका हेलाले हाम्रा मन अत्यन्तै भरिएको छ। इसरायल अहिले यरुसलेममा आउँछ, यानि आशाको नजरमा, आँखामा। तिनीहरू त्यस जनका हेरिरहेका छन् जो स्वर्गमा विराजमान हुनुहुन्छ। मित्र, आज के हामी त्यस दिशातिर हेरिरहेका छौं? त्यसपछि 124 अध्यायतिर पनि लागौं। भजन 123 चाहिँ आशाको आँखा हो, जुनले भविष्यतिर हेरिरहेको छ। त्यस्तै गरी भजन 124 चाहिँ भूतकालको आँखा हो, यानि भूतकालमा तिनीहरूप्रति परमेश्वरको कृपाको इतिहासको पुनर्वलोकन। 124:1-3 पदमा भनिएको छ, परमप्रभु हाम्रा तर्फ नहुनु भएता इसरायलले अहिले भनोस्, परमप्रभु हाम्रा तर्फ नहुनु भएता जब मानिसहरू हाम्रा विरूद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरूको रिस हाम्रो विरूद्धमा उठेको थियो। जब इसरायलीहरूले आफ्ना पछाडिका भूतकालका इतिहासमा हेर्छन् त यो अति नै स्पष्ट छ कि परमेश्वर तिनीहरूको जीवनमा चाल चल्नुभयो, तिनीहरूको निम्ति यरुसलेममा आराधना गर्न जान सम्भव बनायो। यसको निम्ति तिनीहरू परमेश्वरलाई धन्यवाद दिइरहेका छन्। परमेश्वरको त्यो सुरक्षाको निम्ति, त्यो उहाँको अगुवाईको निम्ति। 4:5 भनिएको छ, तब बाढ़ले हामीलाई बगाइहाल्ने थियो, नदी हामी माथि भएर जाने थियो। यी चाहिँ लाल समुद्रको बाढ़ र यर्दन नदीको बाढ़हरू वा त्यो परिस्थितिहरूको बाढ़हरू थियो, जुनमा तिनीहरूले धेरै पल्ट भएको आफैलाई पाए। अनि 6 पदमा भन्छन्, हामीलाई तिनीहरूका दाराका शिकार बन्न नदिनुहुने परमप्रभु धन्यका हुनुहुनेछ। तिनीहरू जान्दछन् कि परमेश्वरले नै तिनीहरूलाई सहायता गर्नुभएको छ, सुरक्षा दिनुभएको छ। 8 पदमा भनिएको छ, हाम्रो गुहार स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुको नाउँमा छ। इसरायलका सन्तानहरू सृष्टिकर्तालाई आराधना गरिरहेका छन् जसले स्वर्गीयहरू र पृथ्वीहरू बनाउनुभयो। यो अति नै सुन्दर सानो भजन हो। अहिले 125 जब तीर्थयात्रीले सियोन पर्वतलाई देख्छ, उसको हृदय भविष्यको लागि प्रोत्साहित हुन्छ। हाम्रा आफ्नै हृदयहरूको लागि यसलाई हामी अहिलेको समयमा ल्याउन सक्छौ र यो भन्न सक्छौ, फिलिपी 1:6 भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूका एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्धत्व ल्याउनु हुनेछ। त्यसलाई सुरक्षाको गीत भनिन्छ र यो इसरायल राष्ट्रको पुनस्थापनको अगमबाडी हो। भजन 125:1 भनिएको छ, परमेश्वरमा भरोसा राख्नेहरू चाहिँ सियोन डाँडा जै छन्, जो कहिले डग्दैनन् तर सदा सर्वदै रहिरहन्छ। यो तीर्थयात्रीहरू टाढाको मुलुकबाट आएका छन्। जब तिनीहरू आउँदाखेरि तिनीहरूले दूरीबाट यहुदाका पर्वतहरू, पहाड़हरू, डाँडहरू देखे। त्यसपछि तिनीहरूले यरुसलेमको वरिपरि रहेका पर्वतहरू, डाँडहरू देखे र अहिले तिनीहरूले वास्तवमा सियोन पर्वतलाई देख्न सक्छन्। तिनीहरू यरुसलेमतिर आइरहेका छन् र यो यरुसलेम शहरलाई स्पष्ट रूपमा देख्न सक्छन्। 2 पदमा भनिएको छ, जस्तो यरुसलेमको चारैतिर पहाड़हरू छन् त्यस्तै अबदेखि उसो र सधैँभरि परमप्रभु आफ्ना मानिसहरूका चारैतिर हुनुहुन्छ। मित्र, यो भजन ती व्यक्तिहरूको धन्य आशा भरोसा सहितको अचम्मको भजन हो, जसले आफ्नो भरोसा सियोन पर्वत झैं कहिले नडग्ने, नबदलिने, दृढ स्थिर यहोमा राख्छन्, परमेश्वरमा राख्छन्। त्यसपछि भजन 126 अध्यायतिर पनि लागौं। यो चाहिँ बाबेलको बन्धुवा कैदबाट तिनीहरूको फर्काईपछि हर्ष आनन्दको गीत हो। भजन संग्रह 126 एक पदमा भनिएको छ, जब परम प्रभुले सियोनको कैदलाई फर्काएर ल्याउनुभयो तब हामी त सपनामा भए जस्तै भयौं। तिनीहरू परमेश्वरको कृपा र सहायताले आफ्नो मुलुक यरुसलेममा फर्कन सके। यो तिनीहरूको निम्ति सपना जस्तै थियो। तिनीहरूले यसको विश्वास नै गर्न सकेका थिएनन्। दुई पदमा भन्छन्, तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गानले भरिए। तब तिनीहरूले जाति जातिका बीचमा भने, परम प्रभुले तिनीहरूका निम्ति ठूला ठूला काम गर्नुभएको छ। अहिले तिनीहरू संसारलाई साक्षी दिन चाहन्छन्। अनि तीन पदमा भनिएको छ, परम प्रभुले हाम्रा निम्ति ठूला ठूला काम गर्नुभएको छ, हामी आनन्दित छौं। मित्र, बाबेलको कैद बन्धुवा पछि आफ्नो मुलुकमा फर्किआउने इसरायलका बाँकी रहेका भक्त इसरायलीहरू रेमनेन्टले यो भजनको अर्थको पूरा गर्दैनन्। यसले तिनीहरूको राष्ट्र पुनस्थापनको पनि हेर्दछ, जब तिनीहरूका मसीह प्रभु येशू ख्रिष्ट फर्किआउनुहुन्छ। अनि पद 4-6 भनिएको छ, हे परम प्रभु, दक्षिणका नदीहरू बगे झैं, हाम्रो कैदलाई फेरि फर्काइदिनुहोस्। रुँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्। छर्नालाई रुँदै बिउ बोकेर लैजानेले आफ्ना बेटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछन्। मित्र, डाक्टर गाबालियनको यो भजनको निष्कर्षमा टिप्पणीको उद्धृत गर्न चाहन्छु। भजनको पुस्तक पाना संख्या 456 अनुसार, अगमबाड़ीको यो भजनको अत्यन्त सुन्दर छ अनि यसको अन्त्य अति नै गजबको छ। हामीले सबभन्दा पहिले उहाँको बारेमा सोच्नुपर्छ, जो नम्रतामा आउनुभयो र आँसुसहित अमूल्य बिउ छर्नुभयो। केवल पिताले मात्र जान्नुहुन्छ कि हाम्रो प्रभु येशूले धेरै आँसुहरू गोप्य प्रार्थनामा उहाँको उपस्थितिमा झार्नुभयो। अनि यो बिल्कुल पूर्णतामा पूर्ण रूपमा हामी स्वयंको निम्ति पनि लागू गर्न उचित कुरा हो। त्यसकारण हामी पनि रुँदै रुँदै बिउ छरौं। अर्को शब्दमा परमेश्वरको वचनको उहाँको सेवा कामहरूको छरौं। यस्ता असल काम गर्ने कुरामा हामी थकित नहौं, किनकि ठिक समयमा हामी कटनी गर्नेछौं यदि हामी हरेस खाँदैनौं भने। त्यसपछि भजन संग्रह 127 अध्यायतिर लागौं। यसको मुख्य विषय हो, परमेश्वर बिना बिल्डिङको भवनको व्यर्थता। यो अर्को महान तीर्थयात्री भजन हो। हामी सबभन्दा उच्च उचाइ यानि उच्च स्थानमा छौं। जब हामी मन्दिरको क्षेत्रमा र यरुसलेममा सियोन पर्वतमा पुग्छौं, तर यो भजनले हामीलाई स्वर्गीय स्थानहरूमा ल्याउँछ। यो भजन आज हाम्रा दिनमा हामीसँग पनि लागू छ र यसले हामीलाई परमेश्वरमाथि सम्पूर्ण भरोसाको प्रकट गर्दछ। यो भजन धेरै महत्वपूर्ण अवसरहरूमा प्रयोग गरिन्दछ, कुनै घर, चर्च वा भवन समर्पणमा वा शादी विवाहमा इत्यादि। 127:1-2 पदमा भनिएको छ, परम प्रभुले घर नबनाउनु भए ता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्। परम प्रभुको सहरको रक्षा नगर्नु भए ता पाले व्यर्थमै जागो रहन्छ। बिहान सबेरै उठ्छ, राति अबेर विश्राम गर्न जान र परिश्रमको रोटी खान तिमीहरूलाई व्यर्थै छ, किनकि उहाँले नै आफ्ना प्रियलाई निन्द्रा दिनुहुन्छ। यो पदहरूमा व्यर्थ शब्द 3 प्रयोग भएको छ। मित्र, हरेक कुरा व्यर्थ छ यदि परमेश्वर त्यसमा हुनुहुन्न भने। हरेक कुरा उहाँमा र उहाँका आशिषहरूमा आश्रित छ। उहाँमा पूर्ण भरोसा गर्न कति असल कुरा हो। प्रभु येशूले मती 6:31-34 पदमा भन्नुभएको छ, त्यसकारण के खाउँला कि के पिउँला कि के पहिरौंला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले मात्र यी सब थोक खोज्छन्। किनभने तिमीहरूका स्वर्गीयका पिताले तिमीहरूलाई यी सबै थोकको दरकार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। यस भजनमा हामी बच्चाहरूको संकेत पाउँछौ। जब तीर्थयात्रीहरू यरुसलेममा गए, उसले आफूसँगै आराधना गर्न लिएर गएथे। तीन पदमा भनिएको छ, हेर छोराहरू त परमप्रभुले दिनुभएको हक मात्र हुन्, गर्वको फल चाहिँ उहाँको इनाम हो। यहाँ तीर्थयात्री आफ्नो पत्नी र बालबच्चा तिनीहरू सबैजना यरुसलेममा परमेश्वरलाई धन्यवाद दिन्छन्। चार र पाँचमा भनिएको छ, वीर योद्धाको हातमा भएका काँडा झैं युवा अवस्थाका छोराहरू हुन्छन्। त्यो मानिस धन्यको हो जसको ठोक्रो तिनले भरिएका हुन्छन्। मूल ढोकामा आफ्ना शत्रुहरूसित बोल्दा तिनीहरू लाजमा पर्ने छैनन्। उसका बालबच्चाहरूले उसलाई रक्षा गर्नेछन्। मित्र, तपाईँलाई रक्षा गर्ने बच्चाहरू पाउने कुरा कति सान्त्वनाको कुरा हो। अमित्र, यो भजन लेख्ने भजनकारले जनसंख्या वृद्धिको विस्फोटको बारेमा केही पनि जान्दैनथे। त्यसपछि हामी भजन संग्रह 128 पनि लागौं, मिठो प्रिय परिवार। लुथरले यसलाई विवाह गीत भने, यसले खुशी परिवार जीवनको वर्णन गर्छ। त्यसपछि प्रभुको आशिषको पुकारको दिन्छन्। यो खुशी परिवारको तस्वीर हो। यसको आधार जगको ध्यान दिनुहोस्। भजन संग्रह 128 एक पदमा भनिएको छ, हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिँड्छ, त्यो धन्यको हो। त्यो कुन कुरा हो जुनले परिवारलाई खुशी बनाउँछ? कस्तो जगको बसाल्नु पर्छ? मित्र, परिवारहरूको निम्ति, विशेष गरी जवान परिवारहरूको निम्ति त्यहाँ विभिन्न प्रकारका आम सभाहरू छन्। तिनीहरूले त्यहाँ सिकाइने कुरो हो केही निश्चित विधिहरूको अप्नाएर निश्चित प्रणालीहरूमा आफैलाई समायोजित गर्नुपर्छ। मेरो मित्र, तपाईँले कहिले पनि खुशीको परिवार, ह्याप्पी फ्यामिली पाउन सक्नुहुन्न जबसम्म त्यस घरमा, त्यस परिवारमा परमेश्वरको भय छैन। जबसम्म परिवारका सदस्यहरू परिवारको मार्गमा दिन प्रतिदिन हिँड्दैनन्। मनोवैज्ञानिक रूपमा ती कुरालाई मिलाउने कामले मात्र कति पनि काम खाँदैन। मलाई यसले एकजना मानिसको याद दिलायो, जब उसलाई प्रश्न सोधियो कि कसरी उसले त्यति लामो उमेरसम्म जिउन सके। उसले भन्यो, किनभने ऊ आफ्नो घरबाट बाहिरको जीवन बिताउँथे। उसले व्याख्या गरे कि जब उसले र उसको पत्नीले विवाह गर्दा, तिनीहरूले निर्णय गरे, बाचा बाँधे कि हरेक समय जब तिनीहरू झगडा गर्छन्, ऊ घरबाट बाहिर जानेछन्। त्यसकारण उसले भने, मैले घर परिवारबाट बाहिरको जीवन जिएको छु। अमित्र, त्यो नै खास समाधान होइन। त्यस घरमा परिवारमा परमप्रभुको भय हुनै पर्छ। भनिएको छ पदवीमा, किनकि तैले आफ्नो हातको कमी खानेछस् त सुखी हुनेछस् र तलाई असलै हुनेछ। पति कमाउँछ र आफ्नो परिवारको निम्ति खानपानको प्रबन्ध गर्दछ। अनि तीन पदमा भनिएको छ, तेरो स्वास्नी फल दिने दाग जस्तै तेरो घरको भित्रपट्टि हुनेछ, तेरा छोरा छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरू जस्तै हुनेछन्। यदि त्यहाँ कुनै परिवार वेदी फ्यामिली अल्टर छ भने त्यो यहाँ छ। मित्र, आज धेरै परिवारहरूले आफ्नो प्रभुसँग बिताउने समय प्रार्थनामा, वचन पढाइमा बिताउने तरिकाको मलाई मन पर्दैन। परिवारहरू हतार हतारमा एकसाथमा भेला हुन्छन् र केही शास्त्रको पदहरू पढ्छन्, त्यसपछि हरेक हरेक आफ्नो बाटोतिर हतार हतार लाग्छन्। मित्र, यो खास उचित होइन। यो खालि औपचारिकता मात्र हुन्छ जुन म विश्वास गर्छु कि प्रभु मन पराउनुहुन्न। यो पदमा पति पत्नी र बाल बच्चाहरू मेचको वरिपरि भेला भएका छन्। यो सुखी अनि हर्षित परिवारको तस्वीर हो जो परमप्रभुदेखि डराउँछ र उहाँको मार्गमा हिँड्छन्। चार पदमा भनिएको छ, हेर परमेश्वरको डर राख्ने मानिसहरू त्यस्तै आशीर्वादी हुनेछन्। मित्र, जबसम्म त्यहाँ परमेश्वर प्रति आदरणीय भय र आज्ञाकारिता हुँदैन, कहिले पनि सुखी खुशीको परिवार हुने छैन। बाल बच्चाहरूले थाहा पाउँछन् कि तिनीहरूका आमा बुबाले प्रभुलाई प्रेम गर्छन् या गर्दैनन्, उहाँको सेवा गर्छन् या गर्दैनन्, उहाँको आज्ञा पालन गर्छन् या गर्दैनन्, उहाँ तिनीहरूको जीवनमा महत्वपूर्ण हुनुहुन्छ या हुनुहुन्न। मित्र, ईश्वरीय भक्त जीवनको लागि कुनै प्रतिस्थापन वा साटोमा राख्ने कुरा छैन। तपाईँले चाहे अनुसार सबै सभारमा जान सक्नुहुन्छ, तर तपाईँले कहिले पनि सुखी र खुशीको परिवार प्राप्त गर्न सक्नुहुन्न जबसम्म परमेश्वरसँग तपाईँको सम्बन्ध ठिक छैन। जब तपाई परमेश्वरसँग ठिक सम्बन्धमा हुनुहुन्छ, यसले तपाईँलाई अचम्भित पार्नेछ कि कति धेरै तपाईँका समस्याहरू आपसे आफैलाई सम्हाल्नेछ, ठिकठाक गर्नेछ। यसपछि हामी बाइबल अध्ययन भजन संग्रह 129 र 130 अध्यायतिर पनि लागिहालौं। भजन 129 तीर्थयात्री आफूमाथि परमेश्वरको हात र उसको जवानीको पुनरावलोकन गर्दछन्। यो साथै इसरायलको कष्टको दुःखको तर तिनीहरू नष्ट नभएको तस्वीर हो। मूसाद्वारा देखिएको जलिरहेको पोथ्रा परमेश्वरका मानिसहरूको अचम्मको सुरक्षाको चिन्ह हो। ओ, यहाँ हामीसँग कस्तो तस्वीर छ! परमेश्वरले तीर्थयात्रीहरूलाई रक्षा गर्नुभएको छ र तिनीहरू आराधना गर्न यरुसलेममा छन्। 129:1-2 पदमा भनिएको छ, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरै चोटि कष्ट दिएका छन्। अब इसरायलले भनोस्, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरै चोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजय भएका छैनन्। इसरायल नष्ट भएन किनभने परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुभएको थियो। त्यसपछि भजन 130 पनि लागौं। यो अघिल्लो भजनसँग अति नै निकटतामा सम्बन्धित छ। यो भजनले परमेश्वरको कृपाको बताउँछ। परमेश्वरको यानी परमेश्वरले मानिसलाई मृत्यु र पापको गहिराईबाट बचाउनु भएको छ र यो उहाँले मानिसको कामको आधारमा गर्नुभएको छैन। 130:1 पदमा भनिएको छ, हे परम प्रभु, गहिरा ठाउँहरूबाट मैले तपाईँको पुकार गरेको छु। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले हामीलाई हाम्रा अपराधहरू अनुसार दण्ड दिन गइरहनु भएको छैन। यदि परमेश्वरले हामीलाई त्यस तरिकामा दण्ड दिनुभए, हामी सबै निन्दित हुनेथ्यौं, गुम हुनेथ्यौं। मित्र, उहाँको कृपाको कारण उहाँले हामीलाई बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ। 4:6 पदमा भनिएको छ, तर तपाईँको डर मान्न तपाईँसित क्षमा पनि छ। म परमप्रभुको बाटो हेर्छु, मेरो आत्माले बाटो हेर्छ र उहाँको वचनमा म आशा गर्छु। पालेले बिहानको बाटो हेरेको भन्दा बढी नै मेरो आत्माले परमप्रभुको बाटो हेर्छ। त्यो अनुग्रह जुनले हामी अन्य जातिहरूलाई उद्धार गर्नुहुन्छ भन्ने, त्यही अनुग्रहले इसरायलको राष्ट्रलाई पनि बचाउनुहुनेछ, उद्धार गर्नुहुनेछ। त्यो दिन आइरहेको छ जब इसरायलको गहिराईबाटको पुकार चित्कारको उत्तर दिइनेछ। ख्रिष्ट सियोनमा फर्किआउनुहुनेछ र याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। रोमी 11:26-28 पदमा भनिएको छ, औ यसरी सारा इसरायल बाँच्नेछ, जस्तो लेखिएको छ, छुटकारा दिने सियोनबाट आउनुहुन्छ, उहाँले याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। औ तिनीहरूसँग मेरो करार यही हो, जब म तिनीहरूका पापहरू हरण गर्नेछु। सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर शत्रुहरू हुन्, तर चुनावको हिसाबले चाहिँ पिता पुर्खाहरूका खातिर तिनीहरू प्रिय हुन्। मित्र, माक्लिस अवधिमा तिनीहरू पालिले बिहान बाटो हेरेको भन्दा बढी नै तिनीहरूलाई छुटकारा दिइयोस्, बचाइयोस् भन्नको खातिर परमप्रभुलाई पर्खनेछन्, हेर्नेछन्। तपाईँ र म पनि त्यो उज्यालो र बिहानको ताराको उदयको लागि पर्खन्छौं, प्रतीक्षा गर्छौं, जो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ, जो आफ्ना जनहरूको निम्ति आउनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाइ, आजको दिन पनि सधैँझै एकदमै धेरै आशिषमय रह्यो र जीवनमा साँचो सुरक्षा र आशा परमेश्वरमै पाइन्छ भन्ने कुरा पनि आजको दिनले हामीलाई स्पष्ट बताएको छ। मानिस वा परिस्थिति स्थिर छैन, तर परमेश्वर स्थिर हुनुहुन्छ। यो कस्तो अद्भुत कुरा छ नि, होइन दाई? र अर्को कुरा भनेको के पनि छ भने दाई, कि परमेश्वरले उद्धार गर्नुहुँदा हाम्रो आँसु आनन्दमा बदलिन्छ।
2: अवश्य पनि भाइ, आजको अध्ययनले हामीलाई विनम्र आश्रय सिकाउँछ, परमेश्वरको उद्धार देखाउँछ र उहाँमाथि भरोसा गर्नेहरूको स्थिरता बताउँछ। साथै परमेश्वरले कहिल्यै आफ्ना जनहरूलाई बिर्सनुहुन्न, उहाँको समयमा दुःख आनन्दमा परिणत हुन्छ। यो कस्तो अद्भुत र आशिषमय कुरा आजको अध्ययनले हामीलाई बताएको छ।
1: हजुर, साँच्चै नै दाइ। अनि यो अध्ययनले हामीलाई सिकाएको छ कि परमेश्वर बिना हामी जति नै प्रयास गरौं त्यो अधुरो हुन्छ, तर उहाँसँग रह्यौं भने मात्र हाम्रो जीवन र परिवारमा साँचो आशिष नै आउँछ, किनकि हाम्रो गुहार परमप्रभुबाट नै आउँछ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको भय नै साँचो स्थिरता हो। हामीले कठिनाई र पापको बीचमा पनि परमेश्वरलाई पुकार्न आजको अध्ययनले हामीलाई सिकाउँछ, किनकि उहाँ हाम्रो पुकार सुन्नुहुन्छ।
1: हजुर, साँच्चै नै दाई। र आजको सन्देशले पनि हामीलाई विनम्रता, भरोसा, धैर्यता र पश्चातापका साथ परमेश्वरतर्फ फर्कन चाहिँ आह्वान गरेको छ। र परमेश्वरको भयले नै हामीलाई, हाम्रो परिवारलाई चाहिँ खुशी बनाउँछ भन्ने महान सत्यलाई पनि आजको अध्ययनमा हामीले थाहा गरेका छौँ।
2: हजुर भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैले सोधौं कि हामी हाम्रो जीवनको सबै परिस्थितिमा परमेश्वरतर्फ हेर्दैछौं, कि हामी उहाँमाथि पूर्ण भरोसा राखिरहेका छौं, कि हामी उहाँको क्षमा र सहायता खोजिरहेका छौं, के हाम्रो सम्बन्ध परमेश्वरसँग ठिक छ। त्यसो हो भने आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको क्षमा स्वीकार गरौं र जीवनको हरेक क्षेत्रमा उहाँलाई हाम्रो आधार बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097042097979।

0: இளம்பு பிரேக் டைம்.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: हेलो.
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
6: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
1: हजुर.
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी.
1: लु दिन त. हेलो, भन्नुहोस् त.
5: हेलो हजुर.
1: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ? के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
6: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ.
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो.
9: बाप रे,
8: अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले लेखिहाल्छ नि.
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
10: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन.
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ.
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
9: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम।

0: आवाज अन्जुको दुवै किडनी फेल भइसकेको छ, त्यसैले चाँडोभन्दा चाँडो अपरेसन गर्नुपर्ने हुन्छ। जति सक्दो चाँडो एउटा किडनीको व्यवस्था गर्नुहोस्
1: सर। म दिन्छु उसलाई किडनी।
0: आवासजी, तपाईँलाई थाहा छँदैछ यसो पनि तपाईँको एउटा किडनी क्रिटिकल कन्डिसनमा छ, फेरि अर्को किडनी दिँदा तपाईँको ज्यान समेत जान सक्छ।

0: आवाज अन्जुको दुवै किडनी फेल भइसकेको छ, त्यसैले चाँडोभन्दा चाँडो अपरेसन गर्नुपर्ने हुन्छ। जति सक्दो चाँडो एउटा किडनीको व्यवस्था गर्नुहोस्।
1: सर, म दिन्छु उसलाई किडनी।
0: आवासजी, तपाईँलाई थाहा छँदैछ यसो पनि तपाईँको एउटा किडनी क्रिटिकल कन्डिसनमा छ, फेरि अर्को किडनी दिँदा तपाईँको ज्यान समेत जान्छ।

0: Wait, just a minute. We will return back. Return back.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो.
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो काटाइदिन्छु.
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ.
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु.
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ.

0: सभ्य समाज निर्माण गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो सन्चो भएन?
6: होइन यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Ladies and gentlemen, you are listening to Hillenware FM 89.6 MHz.
11: 89.6 MHz.
10: MHz.
12: हे भगवान, ऊ कहाँ छ? कस्तो अवस्थामा छ? ऊ जहाँ रहे पनि उसलाई खुशी दिनु भगवान, ऊ सधैँ खुशी।

0: just a minute. We will return back.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सोले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बने पातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849 29 13 27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज झन्दै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9849340667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
9: हाम्रा सेवाहरू
8: स्टेशनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
8: कलर प्रिन्ट,
9: पीवीसी आईडी कार्ड,
8: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
8: मायाको चिनो,
9: मेडल,
8: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
8: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
8: कस्टमाइज कप प्रिन्ट,
9: मेडल फोटो प्रिन्ट,
8: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
8: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
9: कन्ट्याक्ट नम्बर 9841924274।
10: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Nagarpalika 5, Sindhupalso.
0: LMBFM.

0: இளம்பு பிரேக் டைம்.
1: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: Wait just a minute. We will return back. Return back.
1: ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर
2: मुआ। महिनावारी

0: 5 लिमिटेड चौतारा सागर चुगडी नगरपालिका 5 सिन्धुपाल्चो Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanga Suburi Nagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shanga Suburi Nagarpalika 5, Sindhupalso.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ज
2: ओहो जुजु लासु लासु अलि लासु लासु जुजु यसपालि त मालामा करोडै हान्नुभयो क्या
3: माला कालो भएर मात्र उहाँले नत्र त 8-10 करोडै हुन्थ्यो नि
2: ठिकै छ 2-4 करोड भयो
4: दिदी हेर्नु न त्यो केटाहरूले त करोडको कुरा गर्दै
5: हो क्या अहिलेको केटाहरू 2-4 तोला मार्को करोडलाई काम टुप्पोमा पलाकाहरू

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: खै त तैँले भने केटी
1: टाइम त भइसक्यो आउनुपर्ने हो
0: चढ्छ नि
1: चढ्छ
2: ओ दाजु कसलाई कुरी रह
0: जसलाई कुरे नि तिमीलाई के मतलब
1: त्यही त भने
0: मेरो तिम्रो ड्याडको हो र
2: बाटो नभए नि आउने मान्छे त मेरै हो नि
3: के हो दाइ अहिलेको बच्चाहरू जुङ्गा छैन लभ गर्ने
0: त्यही त
2: दाजु जुङ्गा त तपाईँको पनि आँट छैन नि
4: हो त
5: खै तेरो आइफोन 11 निकाल्दा यस्तो फोटो सोटो खिचिदिउँ पोर्ट्रेट स्टाइलमा
1: निकाल भनेको
0: के
1: निकाल छिटो
0: फोन भएको छोड्दे
1: आइफोन नभए पनि आइसँग नि फोन छ नि हामी पनि ओ यही हो हेर

0: ठिकै छ, हिँड्छौँ
1: किन न, हेर न आज यहाँ घुम्दा घुम्दै मेरो पर्सै हरायो,
0: हो र
1: हल्का सपिङ पनि गर्नु थियो,
0: मेरो एटिएम छ नि, लो यो लिएर जाऊ।
1: थ्याङ्क यू,
2: वेलकम।
1: अनि पिन नम्बर ओके बाई, थ्याङ्क यू।
0: साथी भाउजूको नाम चाहिँ के हो नि, मैले सोध्नु पर्छ, सोध्न त।
3: तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बर मिलेन।
0: के भयो,
2: नम्बर मिलेन भन्छ यार, ल ठग्यो कि क्या हो,
0: मेरो एटिएम
2: बरिस क्या हो,
0: यहीँबाट आएको थियो होइन आवाज, अँ मैले सुने थिएँ के,
4: तैँले गर्दा त हो नि,
0: अँ मैले हुनु, जिले गर्दा हो नि,
2: मैले चाहिँ के गरेँ,
4: पानी मुनिकै पनि छोड्दिनँ।

0: இளம்பு பிரேக் டைம்.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
14: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
15: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
14: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
16: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
17: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने।

0: हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: LMB FM 89.6 MHz।

नानी के हो पारा तिम्रो? त्यो केटालाई तिमीले भन्दा बढी मैले चिनेछु। तिम्रो लागि मैले केटा हिर्सिया छु, लयर फटाऊ।

0: Rain check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार। हेलम्बा एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बो खबरमा स्वागत छ। म आई सिंह तामाङ। समाचार शुरू गरौं मुख्यमुख्य शीर्षकहरूबाट। निरन्तर बाढ़ीले वर्षाले डीपी रोग मार्ग पूर्ण रूपमा अवरूद्ध। सवारी साधन धुलेखेलमा होल्ड। हिमालयनको चेतावनी बोकेर संयुक्त राष्ट्रिय संघमा प्रधानमन्त्री बालेन्द्रको सम्बोधन। जलवायुको न्यायको जोड़दार माग। भोटेकोशी बाढ़ीमा हालसम्म 1453 जनाको शव फेला। आज इन्द्र जात्रा पर्व मनाइँदै बसन्तपुरमा गणेश र भैरव कुमारीको रथ यात्रा गरिँदै घरका विभिन्न राजमार्गहरू बन्द। काठमाडौँमै रोकियो सम्पूर्ण सवारी साधन। र महिला कबड्डीको सेमी फाइनलमा नेपाल पराजित, जित्यो काश्य पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। अविरल वर्षापछिको बाढ़ी र पहिरोको कारण बीपी राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधनहरू धुलेखेलमा चोकमा होल्ड गरिएको छ। वर्षाका कारण बीपी राजमार्ग विभिन्न स्थानमा पहिरो लेदो खस्नुको साथै रोशीले विभिन्न स्थानमा सड़क कटान गरेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ र बीपी राजमार्ग अवरूद्ध भएसँगै काठमाडौँबाट धुलेखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनहरूलाई धुलेखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभएको हो। उहाँको अनुसार बीपी राजमार्गको नमबुद्ध छको चौकी डाँडा, रोशी सातको 400 बेसी, रोशी आठको गिमदी बेसी र रोशी एघारको मस्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने चौकी डाँडामा रोशी खोलाले डाइभर्सन खटान गरेको छ। अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकाले यात्रुहरूलाई सड़कको अवस्थाको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरी अनुरोध गरिएको छ। राजमार्ग काभ्रे भन्ज्याङ र भकुण्डे बेसीमा समेत होल्ड गरिएको प्रहरीले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान संयुक्त राष्ट्रिय संघको 81 महासभालाई सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। नेपाली समय अनुसार आज बिहान महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय समेत उठाएका छन्। हिमालयको सुनामीले विनाशलाई विश्व समुदायमा प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनु परेको पनि बताएका छन्। जलवायु संकटमा नेपालको भूमिका न्याय भए पनि हिमालमा हिउँ पग्लिने, बाढ़ी आउने र त्यसबाट ठूलो जनधनको क्षति हुने अवस्था रहेको उल्लेख गर्दै जलवायु न्याय व्यवहारमा नै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विशेष गरी युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानवता विकास र खाद्य सुरक्षामा केन्द्रित गर्न विश्वका नेताहरूलाई आग्रह समेत गर्नुभएको छ। सम्बोधनका क्रममा हिमालय क्षेत्रका सुरक्षाका लागि नेपाल, भारत, चीन सहितका हिमालय जलवायु लसिलोपन संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्। हिमालयले कुनै पनि एउटा देशको राजनीतिक सीमा मात्र सीमित गरेर हेर्न नहुने भन्दै यसलाई विश्वको जीवन रक्षा प्रणाली रूपमा बुझ्नुपर्ने पनि बताउनु भएको छ। नेपालमा देखिएको पछिल्लो समस्याका जलवायु विपदका घटनाले हिमालयका क्षेत्रमा देखिएको जोखिमलाई थप स्पष्ट पारेको छ र जलवायु परिवर्तनको चेतावनीलाई व्यवस्था गरिरहे त्यसको असर नेपाल जस्तो मुलुकले मात्र सीमित नरहने समेत बताउनु भएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज 11 बजेसम्म 1453 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204, धादिङमा 72 जना, चितवनमा 368 जना, गोर्खामा 79 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1451 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। फेला परेकोहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 शव व्यवस्थापनमा माटोमुनि सुरक्षित रूपमा राखिएको छ। शवको पहिचानका लागि मृतकका 1329 र आफन्तका 2060 गरी कुल 3389 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान भएको 1421 25 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। काठमाडौँ उपत्यकामा आज इन्द्रजात पर्व मनाइँदैछ। वर्षा, सहकाल, समृद्ध, शक्ति, उपासना र सामुदायिक सहभागितासँगै जोड़िएको इन्द्रजात हिन्दू र बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना, इन्द्र ध्वज स्थापना, रथयात्रा, विभिन्न देवी देवताको परम्परागत न्याय तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राको रूपमा मुख्य विशेषता रहेका छन्। मूलत वर्ष, महाकाल र समृद्धसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। बौद्धिको परम्परा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू र बौद्ध धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रजात्राको इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन गर्न प्रदर्शन गर्न पूर्वका रूपमा इन्द्रजात्रालाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुर बीज युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीक रूपमा ध्वज प्रदान गरेको र देवताहरूको विजयप्रति पछिको त्यसैको सम्झनामा इन्द्र ध्वज पूजा गर्ने परम्परा रहेको बसेको विश्वास गरिन्छ। त्यस यता इन्द्रध्वज पूजालाई समृद्ध, शत्रुबाट सुरक्षा र विजयलाई विजयसँग सम्बन्धित अनुष्ठानको रूपमा पूजा गरिँदै आएको छ। विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी साधन काठमाडौँमा रोकिएको छ। बिहिबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारणका सार्वजनिक सवारी साधन काठमाडौँमा नै रोकिएको छ। यसै गरी देशका विभिन्न भागमा संघीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग पूर्ण रूपमा बन्द भएको छ भने जनजीवनहरू समस्या बढ़दै गएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जनाएको छ। हाल उहाँको अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध भएको छ। काठमाडौँबाट हेटौडा जाने फर्पिङको बाटो भनी सञ्चालन भएको सानो सवारी साधन आवाजावत भइरहेको प्रवक्ता सुवेदीले बताएका छन्। नयाँ बस मार्ग सञ्चालन गरेको तर लोत्से बहुद्देश्य प्रालिकन महाप्रबन्धकको अनुसार हिजो साँझदेखि गोकु गंगोबो स्थित नयाँ बस मार्गमा सार्वजनिक यातायात रोकिएको पनि जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। भारतको उत्तर प्रदेश स्थित ग्रेटर नोएडामा यमुना एक्सप्रेस वेमा चलिरहेको स्पिलर बसमा आग लाग्यो हुँदा 9 यात्रुको ज्यान गएको छ। घटनामा केही यात्रु घाइते भएका छन्। जीवर विमानस्थल नजिकै राति 12 समयमा महोत्सव जाँदै गरेको बसमा अचानक आगलागी लागेको थियो। आगलागीमा करिब 30-35 यात्रु रहेका थिए। लम्बो खबरमा अब खेल खबर विषय। एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले भारतसँग पराजित भएको छ। जापानको तिकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनल खेलमा नेपाल भारतसँग 48-24 पराजित भएको छ। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो र नेपाली समयअनुसार गत संस्करणको 19 एसियन गेम्स अन्तर्गतमा पनि भारतसँग पराजित भएर काशीमा चित्त बुझाएको थियो। नेपाली समयचरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपियासँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमी फाइनल स्थान बनाउँदै काश्य पदक पक्का गरेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। निरन्तर बाढ़ी वर्षाले बीपी लोग मार्ग पूर्ण रूपमा अवरूद्ध। सवारी साधनहरू धुलीखेलमा होल्ड गरियो। हिमालयको चेतावनी बोकेर संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री बालेन्द्रको सम्बोधन। जलवायुको न्यायमा जोड़दारको माग। बाढ़ीमा हालसम्म 1453 जनाको शव फेला। आज इन्द्रजात्रा पर्व मनाइँदै वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा गरिँदै देशभरका विभिन्न राजमार्गहरू बन्द। काठमाडौँमा रोकिएको सम्पूर्ण सवारी साधन रोकियो र महिला कबड्डीको सेमी फाइनलमा नेपाल पराजित, जित्यो काश्य पदक। मध्याह 12 समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
9: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
11: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
12: Lambu FM 89.6 MHz.
13: Buddha Subha Digital, enjoy with us.

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल शुरू गरौँ हुन त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नुहुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन र यो चिसो चिसो मौसममा न्यानो अभिवादन पनि टक्राउन चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले हाम्रो यस प्रोग्रामलाई सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुनिराख्नु भएको छ। र यो सँगै हामीलाई फेसबुकको पेज अनि लगायतका अन्य विभिन्न सामाजिक सञ्जालका वेबसाइटहरूबाट देशैभरका स्थानबाट एकै ठाउँबाट एकै स्थानबाट मजाले हेलम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक सातको छ दिन सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। हाम्रो यस प्रोग्रामलाई दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ र यो प्रोग्राम आइतबारको दिनमा चाहिँ आउने गरिँदैन आउँदैन र अरू बेला चाहिँ तपाईँहरूले यसै समयमा सुन्न सक्नुहुनेछ। र यो दिउँसोको समय एकदमै झरी परिरहेको छ, होइन? अब आज एकदमै चिसो मौसम छ, धेरैभन्दा धेरै चिसो, रातिदेखि अब यति बेलासम्म लगातार पानी परिरहेको छ। पानी रोक्ने कुनै पनि काड पनि हामी देखिरहेको छैन र देख्दैन पनि, है? अब अझै पनि अझै 2-4 दिन त पानी पर्ने, लगातार पानी पर्ने संकेत पनि छ, मौसमविदहरूले बताइराखेको नै छ। र पक्कै पनि यति बेला कति ठाउँमा बाढी पहिरो गइरहेको छ, सड़कका कामहरू सञ्जालहरू तुटेको छ। र जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, सुरक्षित रहनुहोला, अनावश्यक रूपमा बाहिर ननिस्किनुहोस्, एकदमै पानी परिरहेको छ, सुरक्षित तरिकाले बस्नुहोला। यदि कुनै पनि अप्रिय घटना घट्न सक्ने, बाढी पहिरो जान सक्ने, रूखहरू ढल्ने अनि खोला नालातिरको छेउछाउमा नजानुहोला, अनावश्यक यात्रा नगर्नुहोला। अब जसो भए पनि अब आफ्नो काम त गर्नै परिहाल्छ, तर पनि अलिकति वातावरण यो मौसमलाई बुझेर मात्र यात्रा गर्नुहोस्, आफ्नो कार्य अगाडि बढ्नुहोस्। गाउँघरमा अब विस्तार विस्तार चाड आउँदैछ, विभिन्न काम त गर्नै परिहाल्छ, तर पनि चाडपर्व भन्दा पनि अब मेन कुरो त आफ्नो शरीर हो, आफ्नो ज्यान हो, आफ्नो जीवन हो, जीवन छ र सारा संसार छ। त्यसो हुनाले हामी सेफ हुनुपर्छ, हामी सुरक्षित रहनुपर्छ, सुरक्षित तरिकाले बस्नुहोस्। अब हामी आज पनि कार्यक्रममा जोडेका छौं, जस्तो परिस्थिति भए पनि यो चिसो मौसममा मिठा मिठा रमाइला गीतहरू सुन्दै रमाइलो गर्नुपर्छ, मिठा मिठा कुराकानी गर्नुपर्छ, दुःख साथ साथ गर्नै पर्छ। अब यो चिसो मौसममा होइन, तातो पानी पिउँदै, तातो न्यानो लुगा लाउँदै, प्रोग्राम सुन्दै, आराम गर्दै, गफगाफ गर्दै यो समय बिताउनुपर्छ, यो समय कटाउनै पर्छ। र आज पनि हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत सुन्नेछौं, सुनाउनेछौं, साथीहरूलाई साथीहरूको माझमा पुर्याउनेछौं। आज पनि तपाईँहरूले प्रोग्राम सुन्नुहुनेछ, सुनिराख्नु भएको छ, हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। आज पनि कार्यक्रममा कल गर्नका लागि नम्बरहरू एकदमै खुला गरिसकेका छौं हामीले। 9860552525, 9860552525 कार्यक्रममा कल गर्न सक्नुहुनेछ भने फेसबुक पेजबाट लाइभ भइसकेको छ। उक्त लाइभ मार्फत तपाईँहरूले कमेन्ट गर्नुहोला, कहाँ कहाँबाट हाम्रो हेलम्बु एफएम सुनिराख्नु भएको छ, कुन कुन प्रोग्रामहरू सुनिराख्नु भएको छ, कसरी प्रोग्रामहरू सुनिराख्नु भएको छ, तपाईँहरूको ठाउँतिरको अवस्था के छ, मौसमको अवस्था के छ, सो कुराहरू पनि तपाईँहरूले जानकारी गराउँदै गर्नुहोला, यही कामना व्यक्त गर्दछु। र अहिलेको लागि भने हामी कार्यक्रममा गीत राख्ने बेला भएको छ। त्योभन्दा अगाडि तपाईँहरू कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860552525, अनि फेसबुकको पेजबाट मजाले तपाईँहरूले हेलम्बु एफएम सुन्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला। र अनावश्यक काम बाहेक बाहिर ननिस्किनुहोस्, भारी वर्षा भइरहेको छ, ठूलो पानी परिरहेको छ, सो कारणले गर्दा सुरक्षित तरिकाले बस्नुहोला, यही कामना गर्दै कार्यक्रमको शुरूआतमा भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। राष्ट्र गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु एलम्बा सुन्दै हुनुहुन्छ। यस अवसरमा आज तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ। कार्यक्रममा गीत रोज्नका लागि नम्बर छ 98 60 52 55 पछि यसमा कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अनि मिठो गीत रोज्न पाउनुहुनेछ यो चिसो चिसो मौसममा है। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो दाई, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काभ्रेबाट त्रिसना माझी।
0: हजुर, काभ्रेबाट त्रिसना माझी।
1: हजुर
0: हजुर, त्रिसना जी के छ खबर तपाईँको, सुनाइदिनुहोस्।
1: मेरो खबर ठिकै छ दाई, यहाँ 7 गतेदेखि पानी चाहिँ ननस्टप भइरहेको छ हाम्रो ठाउँतिरको खबर, त्यस्तै भन्नुपर्छ।
0: हजुर हजुर, अनि तपाईँ आरामै हुनुहुन्छ नि है? हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आज अब यो झरी परेको दिन, अनि दिनलाई कसरी बिताउँदै हुनुहुन्छ? ए हजुर, भनेपछि ओछ्यानमा नै हुनुहुन्छ है? ओके, फेरि पानीले भिज्ला न है? ल ठिकै छ, अनि कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर, चुरा हातैमा भन्नुभयो? ओके ल हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरको लागि अब बज्ने गीतको लागि मेरो फ्यामिलीको लागि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ। छम छम चुरा हातैमा भन्ने बोलको गीत रोज्नु भएको छ। हामी एकदम मिठो गीतहरू राख्नेछौ, तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 मा फोन गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। हरसो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ यो व्यवसायमा। कार्यक्रममा कल गर्नका लागि 9860525525 कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्नु पर्ने हुन्छ है। र यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? जेसी तामाङ भन्नुभयो।
1: ज्योति।
0: ओके, ज्योतिजी के गर्दै हुनुहुन्छ यति बेला?
1: प्रोग्राम सुन्दै बसिरहेको।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु।
0: अनि के छ नि खबर भोटसिपतिरको नयाँ नौलो?
1: भोटसिपतिरको नयाँ नौलो खबर सबै ठिकै छ।
0: सबै ठिकै छ है। ल अनि यो चिसो चिसो मौसममा कुन गीत रोज्न चाहनुहुन्छ आज?
1: मलाई तामाङ सङ दारू सड्काउने भन्ने राख्नु
0: न। दारू सड्काउने भन्ने तामाङ सङ गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: फर्स्टमा हजुरलाई, अनि यहाँ मसँग
0: साथी हुनुहुन्थ्यो ज्योति तामाङ हुनुहुन्थ्यो यता भोटसेवाबाट, र उहाँले पनि एकदमै मिठो गीत रोज्नु भएको छ, तामाङ सेलो गीत। र सो गीत हामी राख्नेछौ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860525525 फोन डायल गर्दै आउँदै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीत हामीले राखिसकेका छौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने, सुनाउने अनि रमाइलो गर्दैछौँ। र व्यवसायमा आफूले मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 फोन डायल गर्दै आउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्ते हजुर। नमस्ते, सरस्वतीजी बोल्दै हुनुहुन्छ? अनि के छ खबर सरस्वतीजी तपाईँको?
1: ओहो,
0: अब सुत्नु भइसक्यो पछाडि अब बेठी हुने त कुरै भएन नि। ल ठिक छ, हजुर तातो न्यानो भएर मजाले सुत्नु होला, अनि आराम हुनुहुन्छ नि है? ए ल ठिकै छ हजुर। त्यही त, अब यो छोड्नु पनि पर्यो नि, कति दिन भइसक्यो अनि त्यही भएर न त्यही भएर पानी पर्या हो कि यसरी झरी नै हुने गरी है? त्यही त, धेरै दिन पछाडि अब लगभग एक हप्ता जति त ठ्याक्कै भयो, त्यो हुनाले अब जान मन नलाई नलाई गएको जस्तो छ। ओके ल ठिकै छ। खबर एकदमै ठिकै छ। हेर्नुहोस्, अब यतातिर पनि हुसु कुहिरो मजाले ढकमकै ढाकिएको छ, अब बाहिर देख्ने केही पनि छैन, सबै मजाले कुहिरो लागेको छ, अरू सबै ठिकै छ, राम्रो नै छ भनौ न है? ए ल ठिक छ। अनि यो चिसो चिसो मौसममा कुन गीत रोज्न चाहनुहुन्छ आज? अब तपाईँकै रोजाइमा
1: झरीको गीत बजाइदिन्छ न एउटा, जुन भए पनि के हो, छेके छेके हो, के हो, मायालुको गाउँमा कुहिरोले हो कि के भन्ने गीत बजाइदिन्छ।
0: छेक्यो छेक्यो देउराली डाँडा भन्ने बोलको गीत है?
1: हजुर हजुर।
0: ल हुन्छ, हामी गीत राख्छौँ। गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ?
1: आमाशत हजुरको लागि के भन्छ, शुभ दिन, राम्रोसित झरी मनाउनु होला भन्न चाहन्छु होइन?
0: हजुर हजुर।
1: अनि टेक्निकल मित्रको लागि पनि, अनि उता इर्फोनमा रहनु भएको मनुबुबाको लागि, अनि मेरो घर परिवारको लागि, अनि जो जसले मलाई संस्कृति भनेर चिने नचिने माया गर्ने घिना गर्ने सम्पूर्णको लागि, भन्दा अगाडि पछाडि गर्ने साथी सम्पूर्णको लागि, म्यासेज गर्ने साथीहरू सम्पूर्णको लागि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो है, यति बेला जलबिरेबाट हुनुहुन्थ्यो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले छेक्यो छेक्यो देउराली डाँडा भन्ने बोलको गीत रोज्नु भएको छ है। हामी गीत राख्नेछौ, यस्तै मिठो गीतहरू सुन्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 रहेको छ। र छेक्यो छेक्यो बोलको गीतमा चाहिँ हामीले किरण राज गिरीको आवाजमा रहेको गीत राख्नेछौ। किरण राज गिरीको आवाजमा रहेको गीत रहेको छ। हामी तपाईँहरूको माझमा यस्तै यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू बजाउनेछौ, सुन्नेछौ, रमाउनेछौ, रमाइलो गर्नेछौ। र अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। बालो तपाईँहरूको नै हो। यस्तै यस्तै मिठो मिठो गीत रोज्नका लागि 9860552525 कल गर्दै आउँदै गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्ते।
1: हेलो दादा, नमस्ते। नमस्कार, गुड आफ्टरनुन।
0: हजुर नमस्कार, गुड आफ्टरनुन। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सबिन जी, अनि के छ खबर तपाईँको?
1: एकदमै ठिक छ दादा, अस्तिदेखि पानी परेछ, पानी परिरहेको छ दादा। बसिरहेको प्रोग्राम सुनेर बसिरहेको प्रोग्राम सुनेर फोन ट्राई गर्दै बसिरहेको भन्नु पर्यो अनि
0: हजुर। म लगायत चौतारातिरको खबर सबै ठिकै छ, एकदमै राम्रो अनि रमाइलो नै छ। कतिको पानी परिरहेको छ तपाईँको ठाउँतिर?
1: हजुर ठाउँतिर आज भोलि विशेष काम भन्नुभयो दादा, अब आलु गोड्ने बेला भइसक्यो, अब आलु गोड्ने त्यस्तै कामहरू चलिरहेको छ। आज भोलि पानी परिरहेको
0: छ दादा, त्यस्तै त हो नि। ओके ल, एकदमै कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: मलाई चाहिँ जाडो महिनामा क्या मिठो, त्यही माथि भने सम्झै गरिन्न।
0: हजुर जाडो महिनामा क्या मिठो भन्नुभयो?
1: हजुर जाडो महिनामा क्या मिठो, त्यही माथि रहेछ तुम्बरा च्याङ भने।
0: हजुर हुन्छ, हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल दादाहरूको लागि यो गीत सुनेर एकदमै इन्जोय गर्न होला भन्न चाहे।
0: हजुर हजुर,
1: अनि टेक्निसियन मित्रको लागि, अनि यहाँ सुनिराख्नु भएको छ, मेरो मम्मीको लागि, मेरो दाईको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय गरौँ होला भन्न चाहन्छु। अनि साथीहरू सम्पूर्णको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय गरौँ होला भन्न चाहन्छु। अनि म पछि मभन्दा अगाडि पछाडि कलेज गर्ने साथीहरू सम्पूर्णको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय गर्नु होला भन्न चाहे। अनि मलाई सबिन तामाङ भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न उहाँ सम्पूर्णको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय गर्नु होला भन्दै सकिन्छ कि दादा। बाई
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद छ। साथी हुनुहुन्थ्यो सबिनजी हुनुहुन्थ्यो है, उहाँले पनि अब समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। र यसै गरी तपाईँहरू पनि आफूले मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 फोन डायल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: नन स्टप पानी परिरहेको छ पर्सा जिल्लातिर होइन
1: हजुर
0: मिडिया सुन्दै यसो फोन ट्राई गर्दै थिएँ त्यो फोन लाग्यो है त आज
1: ए भनेपछि मिडिया सुन्दै हुनुहुन्छ है
0: एकदम हाम्रो बाटो अनलाइन छ र म त कन्टिन्यू डेलिभर डेली सुनिरहेको छु कल ट्राई गर्छु कल ट्राई गरेसम्म अहिलेसम्म फेल भएको छैन लागेको लागि छैन
1: हो हजुर प्रयास भने यस्तो हुनुपर्छ नि प्रयास गरेपछि सफल त जसरी भए पनि भइहाल्छ नि होइन हजुर ल गजब अनि भनेपछि व्यापक रूपमा पानी परिरहेछ
0: हजुर नन स्टप अहिले एकछिनको लागि रुकेको छ पानी अब फेरि पर्छ होला सायद
1: ए छिनभरमा परिहाल्छ नि हेर्नुहोस् त्यो त एकैछिन यसो बहाना जस्तै भइसक्यो है ल ठिकै छ अब आराम हुनुहुन्छ नि
0: एकदम आराम हजुर आराम हुन्छ नि
1: हजुर हामी एकदम आराम सन्चै आरामै छौ अनि यो चिसो चिसो मौसम अनि कुन गीत रोज्न चाहनुहुन्छ आज
0: आज गायिका लक्ष्मी आचार्यको नयाँ गीत आएको छ लगा लगा जोरका झट्का भन्ने
1: हजुर लगा लगा जोरका झट्का
0: झट्का
1: झट्का
0: लोक गीत हो तर अलि राम्रै छ भनौँ न ड्यान्स वाला छ
1: ल हजुर ल हुन्छ हामी गीत राख्छौँ गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ
0: सबभन्दा पहिला सुरुमा हजुरको लागि
1: हजुर हजुर
0: आरजी साथीहरूको लागि सुनेर बस्ने सम्पूर्ण साथी मेरो फेमिलीको लागि अनि काभ्रेको साथी हुनुहुन्छ माया घिसिङको लागि खोटाङको सबिन तमान चरानको हुन्छ शेखर प्रसाद श्रेष्ठ विराटनगरको राजु काभ्रा हुनुहुन्छ धनकुटाको हुनुहुन्छ रूपा राई अनि मेरो फेमिलीको लागि म पनि सुने एकछिन गरौँ
1: ओके साथी हुनुहुन्थ्यो उहाँलाई धेरै धेरै धन्यवाद छ पर्साबाट हुनुहुन्थ्यो पदम छेत्री है उहाँले पनि मिठो गीत रोज्नु भएको छ रमाइलो गीत राख्छौ गीतपछि बाँकी कमेन्ट लिनको लागि अनि अन्तिम कल लिनका लागि आउनेछौ तपाईँहरू भने हेलो बाई एफएम सुन्दै गर्नुहोस्

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरू कुनै हो कार्यक्रममा कल गर्दै गीत रोज्नका लागि 9860525525 सो नम्बरमा कार्यक्रममा कल गर्दै आउनुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, अनि लासु फ्याफुल्ला कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट रेजिना मोक्तान भन्नुभयो। हजुर रेजिना जी, के छ खबर तपाईँको? हजुर खबर मेरो पनि एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ नि है? हजुर म लगायत हाम्रो यता सिन्धुपाल्चोकतिरको खबर एकदमै ठिकै छ, मजाले झरी परिरहेछ, पानी परेको परे, चिसो चिसो मौसम छ, अरू सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर अनि आज बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर बसी बसाई आनन्ददायी रमाइलो छ आजको दिन। हजुर हजुर ल, अनि कुन गीत रोज्न चाहनुहुन्छ आज?
1: मलाई चाहिँ बेहुली मुभीबाट म होइन भन्ने सङ्ग बजाइदिनु न है।
0: हजुर बेहुली मुभीबाट म होइन भन्ने बलको गीत। ल हामी गीत बजाउनेछौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। हजुर यति बेला राघवजी हुनुहुन्छ। ओके बाई बाई साथी हुनुहुन्थ्यो रेजिना मुक्तान हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभयो, सो धेरै धेरै धन्यवाद छ। र हामी कमेन्ट तर्फ लाग्छौ, कमेन्टहरू प्राप्त भएको छ, कमेन्ट गर्नु भएको छ। हेलो हजुर नमस्ते, के छ खबर? आरामै हुनुहुन्छ? हामी पनि प्रोग्राम सुन्दैछ है त भन्नुभएको छ यति बेला है। पोखराबाट हुनुहुन्छ जसबिन मगर हुनुहुन्छ, सो धन्यवाद छ उहाँलाई। अनि हेलो दादा नमस्ते, नमस्कार, म पनि प्रोग्राम सुन्दैछु सुनखानीबाट। दीपिका भन्नुभएको छ मिस गर्नुपर्दा सबै सबैको लागि भन्दैछु, टिन्छु दाई बाबाई भन्नुभएको छ, धन्यवाद छ दीपिकाजीलाई पनि। अनि हेलो हजुर नमस्ते, गुड आफ्टरनुन हजुर, सन्चै हुनुहुन्छ? इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ यूईईबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभ मार्फत भन्नुभएको छ। आज चाहिँ मलाई के गुलियो छ र शकर सिंह भन्ने सङ्ग प्ले गरिदिनुहोस् न भन्नुभएको छ। सङ्ग प्ले मार्फत हेर्नु भएको थियो होल युनिट टिमको लागि, अनि साथीहरू धेरै हुनुहुन्छ सम्पूर्णको लागि भन्नुभएको छ। अम्बिकाजीले अत्यन्तै मिठो कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद छ, उहाँले पनि शुभ दिन। अनि देख्नु भएको छ, हेलो नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु है सुनखानीबाट, सुसाना भन्नुभएको छ। मिस यु अल माई फ्रेन्ड भन्दै छुट्टिन्छ भन्नुभएको छ। सुसानाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते सेवारो, म देवमान देवान वीरतमौड झापा हाल रुमणीयबाट प्रोग्राम सुन्दैछु। स्पेसियली आज जन्मदिन परेको छ, साथी सोना कन्दङवालाई हेप्पी बर्थडे टु यो जन्मदिनको शुभकामना भन्नुभएको छ, धन्यवाद छ है दिनेशजीलाई पनि। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ। अनि राई राई हुनुहुन्छ है, मिडिया प्रेमी अनिसा राई पनि हुनुहुन्छ, धन्यवाद छ। अनि नमस्कार हजुर, आरामै हुनुहुन्छ? प्रोग्राम सुन्दैछु है उदयपुरको बेल्टा राई सोको बाट भन्नुभएको छ हामीलाई यति बेला। टेक बहादुर पुमाजी हुनुहुन्छ होइन, अनि साथमा आउँदै परे गरेको छठ पर्व तिहार दशैंको चाहिँ शुभकामना दिइसक्नु भएको छ, उहाँलाई धन्यवाद छ। अनि नमस्कार हजुर भन्नुभएको छ फिकल आर्यन गाउँले हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि शुभ दिन। अनि लासु दाई हजुर नमस्ते, आराम हुनुहुन्छ? अब बज्ने गीत सबै सबैको लागि है भन्नुभएको छ धनमाया लामा हुनुहुन्छ, धन्यवाद छ। अनि कमला लिम्बू हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ। स्वर्णिम राई हुनुहुन्छ, तपाईँले पनि धन्यवाद छ। अनि रेजिना तामाङ हुनुहुन्छ, भर्खरै कल कुराकानी सम्वाद भयो, धन्यवाद छ उहाँलाई। अनि प्रवीण जी हुनुहुन्छ, नमस्ते दाई, के छ? आरामै हुनुहुन्छ? म सबिना गिरी आई भन्नुभएको छ, धन्यवाद छ सबिनाजी तपाईँले पनि। अनि एकदमै राम्रो छ है भन्नुभएको छ पविना गिरी हुनुहुन्छ, सो धन्यवाद छ पविनाजी। र मेसेज प्राप्त भएको छ, हेलो दाई दर्शन नमस्ते, म भोटे चोरबाट राज थिङ भन्नुभएको छ, मलाई सञ्जीव घिसेङको भोइसमा रहेको गानबाको स्वर भन्ने सङ्ग प्ले गरिदिनुहोस् न, माया गर्ने सबै सबैको लागि सम्झिन्छु है भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भइसकेको छ। आज जति पनि साथीहरूले हामीलाई कार्यक्रममा कल गर्नुभयो सम्पूर्णलाई विशेष धन्यवाद छ। अनि यो समयमा अत्यन्तै मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुभयो, देश विदेशमा रहनु भए पनि सबै सबैजना श्रोता महानुभावहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद छ। एकदमै सुरक्षित रहनु, स्वस्थ रहनु, व्यस्त रहनु, अनावश्यक काम बाहेक बाहिर ननिस्किनु, खोला नाला छेउछाउमा नहिड्नुहोला, बाढ़ी पहिरो आउन सक्छ, सेफ रहनुहोस्, सुरक्षित रहनुहोस्, यही कामना गर्दछु। प्राविधिक मित्र राघव तामाङ सँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, नमस्ते।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेथा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
8: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
9: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
8: किन?
9: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
8: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
9: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
8: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
9: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। रोशी खोलामा बाढ़ीले खतराको तह नाग्यो, तामाकोशी र सुनकोशीमा पनि जलसतह बढ़ने चेतावनी। हिमालयको चेतावनी बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन सम्बोधन। जलवायु न्यायको जोरदार माग। कोशी बाढ़ीमा हालसम्म 1453 जनाको शव फेल। आज इन्द्रजात्रा पर्व मनाउँदै बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा। कोरलामा हिमपात, यातायात सञ्चालनमा सतर्कता। र एसियन गेम्समा नेपालको विजयी शुरूआत, अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत। हेलम्बु खबर विस्तारमा। काभ्रे प्लान्चोको रोशी खोलाको बाढ़ीले खतराको तह नागेको छ। रोशी खोलाको बाढ़ीको खतराको तह 4.5 मिलिमिटर भए पनि अहिले सतह बढ़ेर 4.51 मिटर पुगेको छ। पछिल्लो समय पानीको सतह स्थिर छ। यद्यपि बाढ़ी पूर्वानुमान महाशाखाले खतराको संकेत अनुसार साइरन बजाइरहेको छ। यसै गरी नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढ़ी आएको छ। ती दुवै स्थानका लागि चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 28 घण्टामा भने देशका विभिन्न जिल्लामा साना नदी तथा खोलामा आकस्मिक भाव बढ़न सक्ने भन्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ। कोशी जलधार अन्तर्गत सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा आज जलसतह बढ़ेको तथा केही स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको छ। सो क्रममा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्नुभएको हो। नेपाली समयअनुसार आज बिहान सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउनु भएको छ। हिमालयनको सुनामीले निम्ताएको विनाशलाई विश्व समुदायलाई प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री शाहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनु परेको बताउनुभयो। जलवायु संकटमा नेपालको भूमिका न्यून भए पनि हिमालमा हिउँ बग्नाले बाढ़ी आउने र त्यसबाट ठूलो जनधनको क्षति हुने अवस्था रहेको उल्लेख गर्दै जलवायु न्याय व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले युद्ध र इतिहासमा खर्च हुने स्रोतलाई मानवता विकास र खाद्य सुरक्षामा केन्द्रित गर्न विश्व नेताहरूलाई आग्रह गर्नुभएको छ। सम्बोधनका क्रममा हिमालयी क्षेत्रको सुरक्षाका लागि नेपाल, भारत र चीन सहितको हिमालयी जलवायु लचिलोपन संयन्त्र स्थापना गर्न प्रस्ताव गर्नुभएको छ। हिमालयलाई कुनै एउटा देशको राजनैतिक सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने भन्दै यसलाई विश्वको जीवन रक्षा प्रणालीका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। नेपालमा पछिल्लो समय देखिएका जलवायु जन्य विपदका घटनाले हिमालय क्षेत्रमा देखिएको जोखिमलाई थप प्रष्ट पारेको बताउनु भएको छ। जलवायु परिवर्तनका चेतावनीलाई व्यवस्था गरिरहे त्यसको असर नेपाल जस्ता मुलुकमा मात्रै सीमित नरहने समेत बताउनु भएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण 11 बजेसम्म 1453 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204 जना, धारिङमा 72 जना, चितवनमा 368 जना, गोर्खामा 79 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1451 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँ उपचारको क्रममा मृत्यु भएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया शुरू गरी हालसम्म 1334 शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1329 र आफन्तका 2000
60 गरी कुल 3389 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1421 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग जोड़िएको इन्द्रजात्रा हिन्दू तथा बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवता परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राको मुख्य विशेषता हुन्। मूलत वर्ष सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रा लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुर बीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। इन्द्रध्वज पूजालाई समृद्ध शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आएको छ। मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरोला नाका आसपासमा आजदेखि हिमपात भएको छ। हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरोला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भएको छ। मौसम पूर्वानुमान सार वर्षा र हिमपात हुन सक्ने भएकाले कोरोला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अप्नाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा गण्डकी प्रदेश भारी वर्षाको सूचीमा परेपछि उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसम कोरोला सड़कमा हिजोदेखि 11 गतेसम्म रातिको समयमा यातायात सञ्चालन रोक लगाएको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखि लगातार वर्षा भइरहँदा देशभरका नदी नालामा पानीको सतह बढ़दै गएको छ। साथै विभिन्न सड़क अवरूद्ध भएका छन्। लगायतको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढ़दै गएको छ भने काठमाडौँ उपत्यका भएर बग्ने नदी नालामा पनि पानीको सतह बढ़ेको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण नदीमा बहाव बढ़ेको हो। पानीको सतह बढ़दै गएपछि कोशी ब्यारेजका 26 ढोका खोलिएको छ। आज मध्याह 12 बजे गरिएको मापनमा कोशी ब्यारेजका जलसतह 2,17,451 क्युसेक प्रति सेकेण्ड पुगेको छ। भारतको उत्तर प्रदेश स्थित ग्रेटर नोएडामा यमुना एक्सप्रेस वेमा चलिरहेको स्लिपर बसमा आगलागी हुँदा 9 यात्रुको मृत्यु भएको छ। घटनामा केही यात्रु घाइते भएका छन्। जेवर विमानस्थल नजिक बुधबार राति करिब 12 बजे नोएडाबाट माओतर्फ जाँदै गरेको बसमा अचानक आगो लागेको हो। बसमा करिब 30 35 जना यात्रु सवार रहेको थियो। आगो लागेको थाहा पाएपछि केही यात्रु बसबाट बाहिर निस्केर ज्यान जोगाउन सफल भएका छन् भने आगो तीव्र रूपमा फैलिएपछि केही यात्रु बसभित्रै फँसेका थिए। आगो लागिमा 9 जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। यात्रु सुनिल कुमारले प्रहरीमा दिएको उजुरी अनुसार बसमा यात्रा गरिरहेको केही यात्रुले केबिनबाट जल्ने गन्ध आएको भन्दै चालक र परिचालकलाई जानकारी गराएका थिए। तर चालकले तत्काल बस रोकेर जाँच नगरेको उनको आरोप छ। केही समयपछि चालकको सीट नजिकैबाट आगो ठूलो लपका निस्किएको उजुरीमा उल्लेख गरिएको छ। अब खेलकुदको खबर। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। आज भएको खेलमा नेपालले बलियो प्रतिद्वन्दी अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले
13 बल बाँकी हुँदै पूरा गरेको थियो। नेपालका लागि सन्दीप झोडाले 34 रन बनाउँदा रोहित पौडेलले 33 रनमा नट आउट रहे भने दिपेन्द्र सिंह ऐलीले 15 रन जोडे। त्यसअघि जापानको निसिना स्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन जोडेका थिए। बलिङतर्फ नेपालका कुशल भुटेलले 4 तथा ललित राजवंशीले 3 विकेट लिएका थिए। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रोशी खोलामा बाढ़ीले खतराको तह नाग्यो। तामाकुसी र सुनकोसीमा पनि जलसतह बढ़ने चेतावनी। हिमालयनको चेतावनी बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन सम्बोधन। जलवायु न्यायको जोरदार माग। बाढ़ीमा हालसम्म 1453 जनाको सफेला। आज इन्द्र जात्रा पर्व मनाउँदै बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा। कोरोनामा हिमपात यातायात सञ्चालनमा सतर्कता र एसियन गेम्समा नेपालको विजयी शुरूआत। अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। हेतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै बिदा दिनुहोस्। हस्त, नमस्कार।

0: नमस्कार सेन सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

निभाएरै बस्ने गर्दछु। दुनियाँसँग दिनहुँ अनेकौं न्यु खोज्दछु म। तिमीलाई पाउने धोको छाडिसके तिमीले धोको थुनेर गएपछि, तर पनि आज भोलि बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छ र बजारमा छ्याप छत्ती सोमरस पाइन्छ, कहिले काहीँ खाइन्छ, रमाइन्छ अनि

छिमिक्क छिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाए, र जब म तिमीलाई चुम्दथे र तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने

0: Thank you.
1: Let the battle!

0: Colombo Break Time.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Email: hotelarunico@gmail.com. Contact: 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagarpalika 5, Sindhupalchok.
10: Eva, Chautara Bazar aunu bhayo cha. Aghi dekhi tapai eta uta gardai khojdai hununcha. Haina, ke ko khojima hununcha ba?
11: Ke hunu nani? छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
10: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
12: You are listening to LMWFM 89.6 MHz. 89.6 MHz.

0: minute. Just a minute. We will return back. Return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षकको आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: बाह्रै मित्र यही रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यसले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
7: हाम्रा सेवाहरू
6: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
6: मायाको चिनो
7: मेडल
6: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274

अगाडि तिम्रै लागि ती सबै खास खास थिए। तर आज विडम्बना अथवा समय ती सबै कथै कथा भइदिए, कथै कथा भइदिए मेरो प्रिय मान्छे।

0: second.
1: Socorro,
0: famoso.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रोशी खोलामा बाढ़ीले खतराको तह नाग्यो। तामाको सिर सुनकोशीमा पनि जलसतह बढ़ने चेतावनी। देउबा समूहले महाधिवेशनका लागि देशैभर खटायो केन्द्रीय प्रतिनिधि। हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर बन्दै। यूएईमा रहेका नेपालीलाई पासपोर्ट सम्बन्धी नयाँ व्यवस्था, अब दूतावास धाउनु नपर्ने। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि कोशी ब्यारेजका 33 वटा ढोका खोलियो। पश्चिम सर्दै पानी प्रणाली, 38 जिल्लामा बाढ़ीको उच्च जोखिम। एसियन गेम्स अन्तर्गत नेपालको विजय शुरूआत, अफगानिस्तानमाथि 5 विकेटको शानदार जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोक जिल्लाको रोशी खोलाको बाढ़ीले खतराको तह नागिएको छ। रोशी खोलाको बाढ़ीले खतराको तह 4.5 मिटर भए पनि अहिलेसम्म सतह बढ़ेर 4.51 मिटर पुगेको छ। पछिल्लो समय पानीको सतह स्थिर छ। यही यद्यपि पानीको बाढ़ी पूर्वानुमान महाशाखाले खतराको संकेत अनुसार साइरन बजाइरहेको छ। यसै गरी नुवाकोटको त्रिशुली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको बहाव बढ़ी आएको छ र यसै गरी दुवै स्थानका बाढ़ी चेतावनीको तहसम्म पुगेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टले आगामी 24 देखि 48 घण्टामा भने देशका विभिन्न जिल्लाका साना नदी तथा विभिन्न खोलामा आकस्मिक बहाव बढ़न सकिने भन्दै

0: उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसै गरी कोशी जलाधार अन्तर्गत सुनकोशी, तामाकोशी, लिखु र अन्य सहायक नदीहरूमा आज जलसहता बढ़ेको छ भने अन्य स्थानमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। खबरमा राष्ट्रिय खबर, प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान संयुक्त राष्ट्रिय संघको एकासीय महासभालाई सम्बोधन गर्नुभएको छ। सो अवसरमा जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायहरूलाई आग्रह गर्नुभएको छ। नेपाली समयअनुसार आज बिहान महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाएका छन्। हिमालयको सुनामीले निम्त्याएको विनाशलाई विश्व समुदायमा प्रस्तुत गर्दै जलवायु संकटलाई व्यवस्था गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनु परेको बताएको छ। जलवायु संकटमा नेपालको भूमिका न्याय भए पनि हिमालय हिउँ पग्लिने, बाढ़ी आउने र त्यसबाट ठूलो जनधनको क्षति हुने अवस्था रहेको उल्लेख गर्दै जलवायु न्याय व्यवहारमा नै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानव र विकास र खाद्य सुरक्षामा केन्द्रित गर्न विश्वका नेताहरूलाई आग्रह गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रको सुरक्षाका लागि नेपाल, भारत र चीन सहितका हिमालय जलवायु लचिलोपन संयन्त्र स्थापन गर्न प्रस्ताव गरेका छन्। हिमालयलाई कुनै पनि एउटा देशको राजनीतिक सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने भन्दै यसलाई विश्वको जीवन रक्षा प्रणालीको रूपमा पनि बुझ्नुपर्ने बताएको छ। नेपालमा पछिल्लो समय देखिएका जलवायु सम्बन्धी विपद घटनाले हिमालय क्षेत्रमा देखिएको जोखिमलाई थप स्पष्ट पारेको पनि बताएका छन्। जलवायु परिवर्तनका चेतावनीलाई व्यवस्था गरिरहे त्यसको असर नेपाल जस्तो मुलुकमा मात्र सीमित नरहने पनि स्पष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशनका लागि देशैभर केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। देउवा समूहले 21 र 23 मंगिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो। महाधिवेशनका लागि गठन गरिएका 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशांक कोइरालाले 7 प्रदेशका 55 जिल्लामा संयोजकहरू पनि तोकिसकेको छ। महाधिवेशनका लागि गठन गरिएको कोइराला संयोजकत्वको महाधिवेशन तयारी समितिको अनुसार 15 असोजमा वडा अधिवेशन हुने भएका छन्। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार कञ्चनपुर, मकालु, लोत्से, सगरमाथा, खुम्बु क्षेत्र, लाङटाङ, मनास्लो, अन्नपूर्ण र धौलागिरी क्षेत्रका उच्च भूभागहरूमा भीषण हिमपात भइरहेको छ। मनास्लो आधार शिविर र अर्को लर्को पास र वरपर बाक्लो हिउँ परेकाले परिवर्तन र पर्वतारोहण र पदयात्रा जोखिमपूर्ण बनेको छ। मौसमविद रोजन लामिछानेले उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा समेत भइरहेको बताएका छन्। पर्यटन विभाग र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपालले सूचना जारी गर्दै उच्च हिमाली भेगमा आरोहण गर्न र भागमा उर्लन र नजिकैको आश्रयस्थलमा रहन अपील गरिएको छ। थेराङ, लापास र उपल्लो मनाङ मुस्ताङ क्षेत्रमा पनि अत्याधिक चिसो र बाग्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतका बाढ़ी पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली नदीका विभिन्न नारायणी नदीका साथै तिनका सहायक नदीहरूमा जलसतह खतरा को तह नजिकै पुग्न सकिने चेतावनी दिएको छ। काठमाडौँ उपत्यका सहित बागमती, विष्णुमती र धवी खोला सहित पूर्वी र मध्य नेपालका ससाना ठूला नदीहरूमा बहाव तीव्र रूपमा बढ़दै गएको छ। बाढ़ी महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा अलर्ट पठाउँदै सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले पहिरो लेदो खस्ने सम्भावना उच्च रहेकाले जोखिमयुक्त राजमार्गहरूमा रात्रिकालीन सवारी साधन सञ्चालन नगर्न र अति आवश्यक काम बाहेक लामो धुरीको यात्रा नगर्न पनि सर्वसाधारणहरूमा अपील गरिएको छ। युएईमा रहेका नेपालीले अब कार्यरत आफू कार्यरत ठाउँकै ठाउँमा रहेकै ठाउँमा पासपोर्ट पाउने भएको छ। दुवै स्थित महावाणिज्य दूतावासबाट राहदानी आवेदन दिने नेपालीले आफू रहेकै ठाउँमा नयाँ राहदानी पाउने महावाणिज्य दूतावासले जनाएको हो। दुई युएई सरकारी हुलाक सेवा इमिरेट्स पोस्टबाट आवेदकले उल्लेख गरिएको ठेगानामा नै पासपोर्ट डेलिभरी गर्ने व्यवस्था गरिएको महावाणिज्य दूतावासले जनाएको छ। त्यसका लागि पासपोर्टका आवेदन बायोमेट्रिक दिएकै समयमा आवेदकले डेलिभरी फारम भर्नुपर्नेछ। पासपोर्ट बनेर आएपछि महावाणिज्य दूतावासले डेलिभरीका लागि इमिरेट्स पोस्टलाई दिनेछ र योसँगै पोस्टका लागि मात्रै छुट्टी लिनुपर्ने तथा समय र यात्रा खर्च हुने झन्झटको अन्त्य भएको छ। तर हुलाक मार्फत पासपोर्ट लिँदा डेलिभरी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने बताएका छन्। सप्तकोशी नदीमा आज बिहानबाट पानीको बहाव निरन्तर बढ़िरहेको छ। पूर्वी पहाड़ी जिल्लामा लगातार भइरहेको वर्षातका कारण नदीमा पानीको सतह बढ़दै गएपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 33 ढोका खोलिएको छ। सप्तकोशी नदीमा आज 4 बजेसम्मको माप्न अनुसार पानीको बहाव प्रति सेकेण्ड 2,54,060 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्र खड्काले जानकारी दिएको छ। सप्तकोशी नदीमा प्रति सेकेण्ड 1,50,000 क्युसेक भन्दा बढ़ी पानीको बहावलाई खतरा मानिने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको खतराको संकेत स्वरूप रातो बत्ती समेत बलिएको छ। पानीको बहाव निरन्तर बढ़दै गए पनि ब्यारेजको सबै ढोका नखोलिएको टापुक भन्दै नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेको छ। श्रीलंका टापु स्थानीय सन्तोष चन्द्र विशेले सप्तकोशीमा पानीको बहाव बढ़दै गएकाले आसपासका बस्तीका नारायणी नागरिक त्रासमा रहेको बताएको छ र सुनसरीको बाह्र क्षेत्र नगरपालिका र कोशी गाउँपालिका अन्तर्गत सप्तकोशी नदी आसपासका क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीको उद्धार टोली समेत परिचालन गरिएको प्रहरी निरीक्षकले जनाएको छ। यसलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन र सुरक्षित रहनका लागि आग्रह गरिएको छ भने यति बेला गृह मन्त्रालयबाट पनि सम्पूर्ण 77 जिल्लाका सीडीओ कार्यालय प्रशासन सेना लगायतका सम्पूर्ण सुरक्षा निकायहरूलाई कड़ा निगरानीका साथ अगाडि बढ़नका लागि आग्रह गरिरहेको छ। बंगलादेशको खाड़ीमा विकसित न्यून सयापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा यति बेला भारी वर्षा भइरहेको छ। लगातारको झरीले खोला र नदीहरूमा बहाव बढ़ेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्गहरू अवरूद्ध भएका छन्। मौसम विभागको अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ। योसँगै अब पश्चिमतर्फ वर्षाको मात्र बढ़ने अनुमान छ। यसो त गत लुम्बिनी र गण्डकी जिल्लाहरूमा बुधबारदेखि नै पानी परिरहेको छ। का अनुसार अब सुदूरपश्चिममा नै पानी पर्ने क्रम थप बढ़ने पूर्वानुमान गरिएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सानमा बागमती प्रदेशका पूर्वी भागका जिल्लाहरूमा पहिलो रंगले र गण्डकी पश्चिमका उच्च पहाड़ी र हिमालय भेगका जिल्लाहरूमा रातो रंगले संकेत गरिरहेको छ। एलम्बु खबरमा अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा ग्रेटर डोनियामा यमुना एक्सप्रेस युमा चलिरहेको स्पिलर बसमा आग लागि हुँदा 9 जनाको ज्यान गएको छ। आगो लागिएको थाहा पाएपछि केही यात्रु बसबाट बाहिर निस्किएपछि ज्यान गुमाउन सफल भएको छ भने यो घटना राति 12 बजेको समयमा भएको थियो। लम्बो खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाली विजय शुरूआत गरेको छ। आज भएको खेलमा नेपालले बलियो प्रतिद्वन्दी अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 16 बलमा बाँकी रहँदै पूरा गरेको छ। नेपालका लागि सन्दीप झोराले 34 रन बनाउँदा रोहित पौडेल 33 रनमा नट आउट रहेको थियो। दिपेन्द्र सिंह ऐरी 15 रन यसै गरी जापानका निसिन केगिरीले पनि जोडे थिए। नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको छ। यसअघि सन् 2014 नेपाल बंगलादेशमा सम्पन्न T20 विश्वकपमा नेपालले अफगानिस्तानलाई 9 रनले हराएको थियो। समयमा रहेको नेपालले यो पहिलो खेल हो। दोस्रो खेलमा नेपालले अफगानिस्तानको पहिलो खेलमा जापानलाई 48 रनले पराजित गरेको थियो। 10 टोली सहभागी पुरूष क्रिकेटमा भारत पाकिस्तान बंगलादेश र श्रीलंकालाई सिधै क्वार्टर फाइनलमा राखिएको छ। समयमा मलेसिया हङकङ र ओमान पनि रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। कोशी खोलामा बाढ़ीले खतराको तह नाग्यो। तामाकोशी र सुनकोशी नदीमा पनि जलसतह बढ़ने चेतावनी। देउबासम्म हले महाधिवेशनको लागि देशैभर केन्द्रीय प्रतिनिधि खटायो। हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर बन्दै। युएमा रहेका नेपालीलाई पासपोर्ट सम्बन्धी नयाँ व्यवस्था, अब दूतावास आउनु नपर्ने। सप्तकोशीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि कोशी ब्यारेजका 33 ढोका खोलियो। पश्चिममा सार्दै पानी प्रणाली, 38 जिल्लामा बाढ़ीको उच्च जोखिम। एसियन गेम्समा नेपालको विजय शुरूआत, अफगानिस्तानमाथि 5 विकेटको शानदार जित। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 बजे उपस्थित हुने नै छौं। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको 1 पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु FM 89.6 MHz।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, अब भने ढिलो नगरी आजको विशेष भागतर्फ लाग्नेछौ। कार्यक्रम जीवनको वचनमा आज ख्रिष्टीय जीवन र घटनाक्रममा आधारित नाटक लिएर आएका छौ। अब लागौं नाटकतर्फ।

0: चौरेको भन्यो किताब
1: राम्रो छु म छैन है चाउरी छैन है चाउरी धेरै न

0: ल ल अब गाउने पालो यो आयुष र रिनाको जोडीको है साथीहरू के कसो
1: हो ल अब प्रेमी जोडीलाई नि समय दिनु पर्यो नि के कसो
2: हो
3: नजिस्काउनु हो चाउँदिन म त
4: ल है केटीले हार्ने नै भयो नि हो कि होइन केटा
5: हो के हो रिना डराएकै हो त
3: डराउँछ होला तिमीहरूले डराएर लक लक कामेरा होला नि त्यहाँ हामी केटीहरू पनि कम छैन हो कि केटीहरू
5: हे रिना तिमी नम्बरी सुन्जस्ती नम्बरी सुन्जस्ती मुहाजनै पुर्नेको जुन जस्तै माया

0: माया तिमलाई सम्झन्छु दिनको रात मर्सन्ती सलाला।
1: ल है, प्रेमी जोडीले एक अर्काको तारिफ गरेरै दोहोरिसक्ने भयो है।
2: ए खाना मिठो दाल र भात अचार, दाल र भात अचार, घर जम गर्ने के छ नि बिचार, माया पानको पात माया।

0: लौ लौ यिनीहरू त घरदम गर्ने पो कुरा गर्छन् त है।
1: ल ल साथीहरू अब जोरी सकौ, खाजा तयार भयो, सबै खाजा खाऊ, फेरि पछि घर फर्किन ढिलो हुन्छ नि।
2: के हो रिना, साँच्चै जाने हो त मसँग यतैबाट?
3: पागल, आफूले हेर न मलाई लाने रे, मलाई लगेर पाल्न सक्छौ? हिम्मत छ
2: के रे? के रे के सोच्यौ? मर्दाको छोरो हो म, तिमी भन न मात्र, आकाशको तारा झर्।
3: आकाशको तारा होइन, तिम्रो बाबा मैले तिम्रो बङ्गालको तारा चाहिँ झरिदिनुहुन्छ।

0: आर्तेर अलमलमा परे म त चौतारीमा आयो एउटा जादुगरको घोडा मोटो थियो घोडा तर खुट्टा छोटा छोटा घोडामाथि
1: अनि खाना खायो
2: छैन पकाएकै छैन कस्तो मनै छैन
1: किन मन नभएको अनि भोकै बस्नुहुन्छ त
2: खै के भएको आज भोलि त तिमी साथमा नहुँदा न त रातिको निन्द्रा लाग्छ न दिनको भोक
1: लौ पागल खुब
0: जादुगरको जुङ्गा झोला
1: किचित नगर नानी अहिले एकछिन म सिकाउँछु
3: नाइ नाइ मलाई अहिले नै भन्नुपर्छ मोबाइल दिनु दिनु मोबाइल
1: हे नगर न नानी लज्जा तलाई
3: मम्मी दिदीले पिट्नु भयो
4: त्यहाँ त कोसँग बोलिरहेको नपढिकन त्यो फोनमा के गरिरहेको
1: कोही होइन साथी हो भोलिको क्लासको बारेमा सोधेको
4: खै खै यताले त त्यो फोन मलाई मलाई थाहा छैन भने ठानी कि कोसँग बोल्दैछस् त फोनमा भनेर मैले धेरै पटक सम्झाइसके है हेर छोरीतालाई
1: अब तपाईँ जहिले पनि यस्तै गर्नुहुन्छ के साथीहरूसँग कुरो गर्दा पनि शङ्का मात्रै गर्नुहुन्छ
4: ए अझै मैले पो शङ्का गरे तेरो पढाइमा असर पर्ला भनेर भविष्य बर्बाद होला भनेर पो हो मैले भनेको तालाई अझै मै नराम्रो भए खै यताले त तेरो मोबाइल
1: अरूहरूको आमा बाउले त आफ्नो छोरा छोरीहरूलाई तपाईँले जस्तो व्यवहार गर्दैन नि त मेरो साथीहरू सबैजना कति स्वतन्त्र भएर हिँड्छन् मलाई भने जहिले पनि किचकिच किचकिच
4: ए अब तँलाई दुई शब्द भन्दा पनि किचकिच भयो होइन तेरै भविष्यका लागि भनेर तेरो बाउ चाहिँ उता खाडी मुलुकमा गएर दिन रात नभनी पसिना बगाइरहेका छन् यता छोरीको ताल भनी यस्तो छ
1: मलाई जति बेला पनि सम्झाइराख्नु पर्दैन म बुझ्नेछु पढे लेखेको छु तपाईँ जस्तो अनपढ र गवार होइन
4: के भनिस् रे फेरि भन्छ तैले आफ्नै आमालाई समान यस्तो भन्न सकिस् होइन लज्जा तलाई लज्जा तलाई
3: रिना
4: कता जानु लागेको त पक्न रिना

0: अब के गर्छस् त रिना, जे जस्तो भए पनि आमा हो, घर फर्केर जान त।
1: त्यही त, कहिले काहीँ त भइहाल्छ नि, घर जा।
0: कहिले काहीँ मात्रै होइन सिमरन, आमाले मलाई जहिले छुट्टी गर्नुहुन्छ, सानो तिनो कुरामा पनि टर्चर गर्नुहुन्छ। म त अब त्यो घरमा फर्केर पनि जान्दिनँ, जे परे पर्छ।
2: अब के गर्छस् त रिना, अनि आयुषलाई खबर गरिस् त?
0: नाइ छैन।
2: अनि खबर गर न, यस्तो अवस्थामा तलाई साथ दिने आयुषलाई त हो नि।
1: हो, प्रियङ्काले ठिकै भन्दैछे, तिमीहरूले एक अर्कालाई धेरै माया गर्छौ। मेरो विचारमा त आयुषसँगै बस्दा ठिक होला।
0: होइन, कस्तो कुरा गरेको सिमरन तिमीले? हामीहरू एकअर्कालाई माया गरे तापनि बिहे नगरी सँगै बस्न कहाँ मिल्छ र?
2: किन मिल्दैन, बिहे नै त गर भनेको होइन नि। हेर, अहिले तलाई अप्ठ्यारो परेको छ, आयुष पनि कोठामा एक्लै त बस्छ, तिमीहरू दुवैजना सँगै बस, घर परिवारसँग कुरा गर, पछि राइट समयमा बिहे गर न। आखिर तिमीहरू एक दिन बिहे गर्ने नै त हो नि।
1: हो, प्रियङ्काले ठिक भने, अहिले त यो कुरा कमन हो नि, लिभिङ टुगेदरमा बस, पछि परिवार कन्भिन्स भएपछि बिहे भइहाल्छ नि।
0: खै यार, के गर्ने गर्ने, आयुष मान्न त, मलाई त तनाव भइरहेछ।
2: लौ मानिहाल्छ नि, हेर केटी, हाम्रो भनेको मान, समय बर्बाद नगरिकन सिधै आयुषलाई फोन गरिहाल।
1: ला यो मेरो मोबाइल, छिटो छिटो आयुषलाई फोन गरिहाल।
3: ल ल भयो, अब नरौ, अब आँसु पुछ, यी पानी खाऊ, अनि मेरो हातले बनाएको मिठो खाना खाने, अनि ढुक्कले बस्ने।
0: थ्याङ्क यू आयुष।
3: किन थ्याङ्क यू नि?
0: मलाई एक्सेप्ट गरेकोमा।
3: तिमी पनि भावुक नबनाऊ न। जुन दिन मैले तिमीलाई प्रपोज गरे, त्यही दिनदेखि नै तिमीलाई आफ्नो बनाउने सपना देखेको थिएँ, बल्ल आज त्यो सपना पूरा भयो।
0: साँच्चै हो आयुष, के तिमीले मलाई यति धेरै माया गर्छौ?
3: के अब छाती चिरेर देखाऊ, तिम्रो लागि त रिना ज्यान समर्पित छ, चाहे यो दुनियासँग लड्नु परे तापनि लड्न तयार छु रिना।
0: तर मलाई डर लागिरहेको छ, तिम्रो घर परिवारले मान्छन् कि मान्दैनन् भनेर।
3: त्यसको चिन्तै लिनु पर्दैन, म भोलि कुरा गर्छु आमासँग, मेरो कुरा जसरी पनि मान्नुहुन्छ, मिल्यो भने अर्को महिनामै भित्र्याउने, बेहुली भन्न तयार हो नि, होइन?
0: तपाईँ पनि कस्तो हँसाउनुहुन्छ।
3: ओहो, तिमीबाट सिधै तपाईँको।
0: अनि भन्नु परेन त आफ्नो पतिदेवलाई?
3: के के पतिदेव रे? ओहो।

0: रिनाको सारे याद आउँछ बिन्दु
1: भयो, आफ्नो मनलाई सम्हाल्नुहोस्। के गर्नु, हाम्रो छोरीलाई त केटाको परिवारले पनि स्वीकारेन छन्। दुवैजनाको जिन्दगी बर्बाद भयो।
0: यत्रो छ छ महिना भइसक्यो, एकपटक पनि फोन समेत गरेकी छैन। कस्तो कठोर रहेछ त्यसको मन।
1: मसँग रिसाए पनि तपाईँको त माया मान्न पर्ने हो नि त्यसले।
0: बुढापाखाले भनेको कुरा पनि साँच्चै रहेछ। आमा बुबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुडा माथि। तर पनि के गर्नु, आफ्नो छोरी हो, माया त लाग्छ नि।
1: के गर्नु हजुर, तपाईँ हामीले कोसिस नगरेको होइन। कति सम्झायो बुझायो, त्यस्तो अल्लारे उमेरमा आफ्नो खुट्टामा बन्चारो हानी। अहिले त दुवैजना पढाइ पनि छोडेर काम गर्दै हिँडिरहेका छन् रे। फेरि रिना त दुई जिउकी पनि भई भन्ने सुनेको थिए यस्तो सानो उमेरमा।
0: हे ईश्वर, अब के हुने हो। हामी भने छोराछोरीहरू पढ्लान्, सही बाटोमा लाग्लान्, भोलि ठूलो मान्छे बन्लान् भनेर यस्तो पराई देशमा दुनियाँको भनाई सही सही दिन रात नभनेर काम गर्छौ। उता भने छोराछोरीहरू खाडीको यस्तो चर्को घाममा रगत पसिना बगाएको, आखिर त्यही छोरीको लागि त हो नि। सबै सपना सपना चुर पारेर गएछ।
1: भयो हजुर, सम्हाल्नुहोस् आफूलाई।

0: लौ हेर कोठाको गति होइन, यो मान्छे काम छैन भने यसो घरको काम भए पनि गर्नु नि। दिनभरि यता उता हलियो, खायो, सुत्यो, म त थाकिसके। आज घर मात्र आओस् न, मैले जानेको छु।
1: रिना, ए रिना, ढोका खोल त।
0: सवारी भयो होइन त महाराजाको? कतै काम छैन भने घरमै बस्नु नि, कता डुल्दै हिँड्छौ के जहिले नि?
1: त्यही साथीहरूसँग ग्यादरिङ थियो के, त्यही भएर गएको थिएँ। त्यसै पनि के गर्ने यो खाली कोठामा बसेर?
0: लगेर राख न त तिम्रो घरमा, एकपटक राम्ररी बाउसँग कुरा गर्ने हिम्मत छैन? यत्रो छसत महिना हुन लागिसक्यो हामीले विवाह गरेको। ल ठिक छ, पहिले त जे जस्तो भयो परिवारले मानेन, अब त म बच्चाकी आमा पनि भन्दैछु। यसरी परिवारबाट भागेर कति जेल चल्छ आयुष?
1: बाउ आमाले नमानेपछि के गर्नु त मैले? पढ्न सहर पठाएको छोरा पढाइ बिचैमा छोडेर बिहे गर्छ भन्ने उहाँहरूको पनि चाहना थिएन नि।
0: ए भनेपछि यो कुरा तिमीले पहिले सोच्नु पर्दैन? मलाई विभिन्न आश्वासन दिएर मेरो परिवारले त मानिहाल्नुहुन्छ नि मैले भनेको, आमा बुबाले काट्न सक्दैनन् भनेको होइन?
1: भनेपछि तिमीलाई मैले जबरजस्ती मसँग बस्न आऊ भनेको थिए? भन त, तिमी आफै घरबाट निस्केर आएको हो कि होइन?
0: के रे के रे, अहिले आएर मलाई पो उल्टै दोष? खुब म तिमीलाई माया गर्छु, तिम्रो लागि ज्यान दिन्छु, सबैजनासँग लड्छु भनेर आफैले भनेको होइन? आज मलाई यस्तो अवस्थामा पुऱ्याएर उल्टै मलाई दोष?
1: के थाहा मलाई यस्तो अवस्था आउला, परिवारले हामीलाई त्याग्ला, अनि मैले पढाइ छोड्नु पर्ला भनेर सोचेको थिएन?
0: अनि के सोचेको थियो त? घर छोडेर आए, आमा बुबालाई त्यागेर तिमी भनेर बसे, अहिले न तिमी केही काम गर्छौ, न परिवारसँग कुरा गर्छौ, म एक्लैको कमाइले सबै कुरा धान्न धौ धौ पारिसक्यो, त्यसमाथि बच्चा पनि हुन लागिसक्यो, यति सानो उमेरमा मेरो जिन्दगी बर्बाद भयो।
1: अनि के गर्ने त मैले? न हातमा सिप छ, न पढाइ नै छ, मैले कसरी कमाउने, कहाँबाट ल्याउने? तिम्रो होइन मेरो जिन्दगी बर्बाद भयो।
0: यो सब मेरो कारणले भयो हो, मैले त्यो बेला आवेगमा आएर घर नछोडेको भए, आमाले भनेको कुरा मानेको भए आज यो दिन आउँदैन थियो। मै दोषी हुँ, म बाँच्नु नै बेकार छ।
1: रिना रिना, के भयो रिना? उठ त रिना, रिना रिना, के भयो रिना? उठ त रिना।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9851156764 9851156764 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस् त, जय मसीह।
1: Let's go. This is your radio. This is LMWFM 89.6 MHz. 89.6 MHz.
2: अब रंग थेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो। बाङ्बदेन साहसी दोबा छनोट लस्युगो। जयमसी तथा नमस्कार लासो फ्याफुल्ला। कार्यक्रम स्पार्क माई फेथ तथा जीवनला छयन गदेला श्रृंखलाला भाग 25 रंगनी स्वागत मुला न वियोग तामाङ। परमेश्वर से रंगदा पिन्सुबा लक्ष्य गते छो न लबरी सफल ताबला लागिरी रंगला दर्शन याङबला लागिरी रंगसे रंगला बेनन भन्द गेन लोङबला सामना लदोसेला मुला। दक्षिण अफ्रिकाला प्रसिद्ध राष्ट्रपति नेल्सन मण्डेलासे किरम बिबमुबा नै सिके कि साहस बिबा लोङबला अभाव आहिनबा तसै थेफिरी विजय हिनबा। रंगला लुइरी गेन सम्बन्धला याङबरी सेमलाबक देला लागिरी बाङबादेन साहसी दोब छनौट आवश्यक तत्व गदे हिन्बा। लोङबला सामना लाभन जब याङ राङला उद्देश्य याङबरी कदम चलाप लाभमुला तब साहस प्रदर्शन ताला। परमेश्वर से याङदा सेमलाब आशिष गदे याङबरी लोङबला लागिरी लोङबला सामनन लदोला हेन्दे थेदा डादोला। मोसा युद्ध सन्तान गदेला लागिरी याकरी गेन अगुवा मुबा थेसे थेनी गदेला मिस्टरला दास्तु ग्याम फिर्क्या तेजे थेसे थेरङ लाला दम्बा मि गदेसे परमेश्वर से थेनी गदेदा पिन्छुबा सा डाबी लाबा दुई लाजी तसै चु सजिलो तसिला आरे मुबा थे सारी अविश्वासी गदे चिवन मुबा जोसी हाजीबाई एन घुस पैटला प्रतिरोध लासेला मुबा। यौसु एक अध्यायला छ बाङबदेन खुब साहसी दोगो तिग्दविषम नै थेनी गदेला आबा पुर्खा गदेदा पिल्ला बिसी प्रतिज्ञा लबा युल थेनी गदेला अधिकारी लबा

धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अत्यन्तै मिठो दोहोरी भाका प्रस्तुत गरिदिनु भयो, घम्सा घम्सी परिसकेको थियो, हामी सुन्न अझै मजा आउँदा आउँदै पनि यो समयले नेटो काटिसकेर हामीले यो कार्यक्रम अन्तिम गरिसकेका छौँ। पक्कै पनि अर्को एपिसोडमा हामी जोड्नेछौँ यहाँहरू दुवैजनालाई, विशेष गरी सानु दाई यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ, त्यसै गरी सुशीला दिदी यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ, त्यसै गरी हामीलाई साथ दिनुहुने नमस्ते साउन्ड सिस्टम यहाँलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छु, त्यसै गरी क्यामेरामा साथ दिनुहुने सन्तोष दाईलाई पनि विशेष सम्मान व्यक्त गर्दै आजको लागि जम्का भेट यही अन्त्य गर्छौँ। अर्को एपिसोडमा हामी पक्कै जम्का भेट हुनेछौँ। साथमा म बाबुराम भट्टराई पनि बिदा हुन चाहन्छु। जय गीत जय सङ्गीत।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही अपयोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरोकिएपछि कृष्णधीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो।
2: त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6-6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्।
0: गुठी जग्गा अतिक्रमणको विषयमा विवाद। विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
3: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनौं ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ।

0: अविरत वर्षासँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड थप्प छन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटेडाँडा र गोदावरी नगरपालिकाको वर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरणीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरणीको राजमार्ग चाहिँ धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको, ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ, तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 36 वटा ढोका खुलेको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ्दो छ, होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 वटा ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 वटा ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5,00,000 क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकनपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, नत्र अरू बेपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आंकलन अनुसार नै परिराखेको छ। र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको भएर आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किनभन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ, त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआतिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
5: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
0: जनकपुर धामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि 3 युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। 2 दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
6: सन्तोषी राहुल बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
7: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।
6: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
14: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 11:55 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
13: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ? रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारी।
15: हिमरसा जिल्लाका पनि माथिल्लो क्षेत्रमा हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठुलो भोलोमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नुहुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन् दुईटा लाङट्याङ र गुसाइकुण्ड, त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनुहुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ लाइन नम्बर 1234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 98511-64422 त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ भोटेपछि तिर्सुली मात्रै होइन अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि फलाको खोला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
13: तपाईले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
13: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01 52 68 661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ।

0: स्वास्थ्य संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पुसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं।
4: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
3: अब किसानहरूको यस्तो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ, अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ, फ्यान्टा ल्याउनुहुन्छ, होइन त्यही दुध दही मही खाँदै त हुने खाए हुने त्यो बानी छ नि किसान नेपाली किसानको,
4: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ। हामीले पनि भन्दै आएको कुरा हो, अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ, हाम्रो संस्कार भएन। त्यो खाँदा सानो मान्छे हुन्छ, किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
3: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू, उनीहरूले कुन समयमा खान्छन्, उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन, त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न?
4: यो चाहिँ हामी आफै पनि काम गर्दाखेरि किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाजा खाना खाएर बिहान गएपछि खाना खाने देला हुन्छ, होइन काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
3: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ, होइन अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
4: नै बच्चाहरूलाई लगेर त्यहीँ राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो, त्यो खालको चाहिँ हामीले बनाउन पनि सक्छौँ।
3: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाथी दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ नि, हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त, होइन हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोसिलो कुराहरू संरक्षणको लागि?
4: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ, होइन खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ, तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन। प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ, तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ, तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनुपर्छ, सुन्नुपर्छ, अरूले पनि जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं, होइन त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
3: किसानहरूलाई नै अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
4: एकदम सही हो, अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ खेती योग्य।

जमिन कम हुँदैछ बिस्तार बिस्तारै. एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ. अब यसपालिको बाढीले त अझै ठूलो क्षति पुर्याएको छ होइन. यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन. अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने. त्यसकारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई. मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ. अनि एकछिन खाएर त भएन, सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने. त्यसमा पनि हाइब्रिड छान्ने भयो. त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो. त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ, नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने, फलाउँदै लाने, त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास

जनजीवन प्रभावित भएको छ। राजमार्गदेखि बस्तीसम्म जोखिम बढ़ेको छ। कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ। लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाँचहरी इलाम ताप्लेजुङ सोलुखुमु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ। ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटीकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ। जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

यदि कहिले सम्झनामा आयो भने थाहा पाउनु कसैले तिमीलाई साँचो माया गरेको थियो।

Mata eren bu efem içindeki. Şarpe bari cümle söyle.

उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।

नमस्कार, हिलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज विक्रम सम्बत 2083 साल असोज 10 गते शनिबार, भाद्र शुक्ल पक्ष पूर्णिमा तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 26 तारीख, नेपाल सम्बत 1146। आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस पनि। आज बिहान सूर्योदय 5:54 समयमा हुँदैछ भने सूर्यअस्त पनि भरि साँझ ठिक 5:54 समयमा नै हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। सिरा ब्रह्माइनी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गरिने। देउबा समूहले महाधिवेशनका लागि देशैभर खटायो केन्द्रीय प्रतिनिधि। नारायणी नदीको बाढ़ी बस्तीमा पसेपछि सुस्ताका 78 परिवारलाई सुरक्षित स्थानमा सारियो। पानीको बहाव बढ़ेपछि अरूण तेस्रो जलविद्युतको ड्याम निर्माण कार्य रोकियो। युएईमा रहेका नेपालीलाई पासपोर्ट सम्बन्धी नयाँ व्यवस्था, अब दूतावासमै धाउनु नपर्ने। मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने। र एसियन गेम्समा नेपालको विजय शुरूआत, अफगानिस्तानमाथि 5 जित। साझा खबरको शुरूमा स्थानीय खबर। चीनसँगको सीमाना नाका तातोपानी हुँदै बग्ने भोटेकोशी तथा बलेफी जोडिने ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गरिने निर्णय बागमती प्रदेश सरकारले गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको विपद व्यवस्थापन बागमतीमा हिजो बसेको बैठकले सिन्धुपाल्चोकको भोटेकोशी र ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गर्ने निर्णय गरिएको हो। पौडेलको अनुसार आवश्यक बजेटको व्यवस्थापन गरी छिट्टै भोभटेकोशी र ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान हुने प्रक्रिया पनि अगाडि बढ़नेछ। सिन्धुपाल्चोकको लिपिङदेखि दोलालघाटसम्मको भोटेकोशी नदी तटीय क्षेत्रमा सम्भावित बाढ़ी र अन्य प्राकृतिक विपदबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ यो कार्य राख्नका लागि निर्णय गरिएको छ। पछिल्लो समय हिमाल फुट्ने, ताल फुट्ने र हिमाली क्षेत्रमा आउने आकस्मिक बाढ़ीको जोखिम बढ़दै गएको अवस्थामा भोटेकोशी तटीय क्षेत्रमा समेत समयमा नै पूर्व सूचना प्राप्त हुने व्यवस्था आवश्यक रहेको भन्दै दुई साता अगाडि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले छलफल गरिएको थियो। छलफलका क्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती लगायतको टोली, सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका सदस्य युवराज दुलाल, नेकपाका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 पूर्व सांसद माधव सापकोटा, बागमती प्रदेश सभाका सदस्य अमृता नेपाल र सिन्धुपाल्चोक स्थानीय जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। धादिङको बेनीघाट रूडाङ गाउँपालिका 2 खानीखोलामा आएको बाढ़ीले बगाउँदा अन्दाजी 55 महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। तल्लीबाट घर फर्किने क्रममा खोलामा आएको बाढ़ीमा परिकी चेपाङलाई खोलाले बगाएको थियो र स्थानीय सहयोगमा उद्धार गरेर थप उपचारका लागि मलेखो स्थित टिचिङ अस्पतालमा लगिएको भए तापनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताएका छन्। लगातारको वर्षाका कारण खानी खोला लगायतका विभिन्न स्थानीय खोलाहरूमा पानीको बहाव बढ़ेकाले ग्रामीण क्षेत्रमा आवत जावत जोखिमपूर्ण बनेको छ। प्रहरीले स्थानीयहरूलाई खोला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउनका लागि आग्रह गरिरहेको छ। काभ्रेको विभिन्न स्थानमा भइरहेको निरन्तर वर्षाका कारण पनौती भएर बग्ने रोसी खोलामा पानीको बहाव बढ़दो रूपमा बढ़ेको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार